0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद हरि पन्त अर्थात बुद्धि प्रसादको बिहिबार प्रतिनिधि सभामा पन्तले गत शनिबार वीरगंज स्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारत बिरामीको मृत्यु भएको विषय उठाएका छन्। त्यस पश्चात उत्पन्न तनावपूर्ण स्थिति, डाक्टरमाथि भएको हातपात र त्यसपछि देशैभरका चिकित्सकहरू आन्दोलित भएको घटनाक्रम पनि सदनमा राखेका छन्। यो विषयको कुरा गर्न खोज्दा आफूलाई कहिले गृह मन्त्रालय पठाउने, कहिले स्वास्थ्य मन्त्रालयतिर देखाउने काम भएको भन्दै उनले सरकार परिवर्तन भएको महसुस गर्न नपाएको बताएका हुन्। राष्ट्रपतिका कतिपय सांसदले त जनता कहाँ जाँदा सरकार खै भन्ने प्रश्नको सामना गर्नु परेको समेत सुनाएका छन्। मैले निर्वाचन क्षेत्र भ्रमण गर्दा जनताले सोधे, सांसद कहाँ हुनुभयो, हाम्रो घर दैलोमा सरकार कहिले आउँछ। राष्ट्रपति सांसद प्रकाश पाठकले प्रतिनिधि सभाको बैठकमा भनेका छन्। त्यस्तै झापाको भद्रपुरमा भारतले 2 किलोमिटर नेपाली भूमि मिचेर सीमा स्तम्भ बनाएको विषयमा सरकार मौन रहेको भन्दै उनले राष्ट्रियताको सवालमा सरकारको खोजी समेत गरेका छन्। संसदमा विपक्षी दलहरूले सरकारको आलोचना गर्नु र प्रश्न उठाउनुलाई स्वाभाविक मानिन्छ, तर जब सत्तारूढ दलका सांसद नै सरकारको आलोचनामा उत्रिन्छन् त्यसले सम्बन्धित दलभित्रको असन्तुष्टिलाई उजागर गरिरहेको छ। यसका उदाहरण संसदमा देखा परेका हुन्। सरकारको काम गर्ने शैलीलाई लिएर प्रश्न गर्नेमा सांसदद्वय बुद्धि प्रसाद पन्त र प्रकाश पाठक मात्र छैनन्। बिहिबार नै प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिकी सांसद अप्सना बानु लगायतले समेत प्रश्न गरेका छन्। राष्ट्रपतिभित्र बढ्दै असन्तुष्टि शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
1: मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहका कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। हाल मन्त्रालयहरूले धमाधम संगठन तथा व्यवस्थापन ओएनएम सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सबैभन्दा सानो देखिएका छन्। बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारको मन्त्रालयको संख्या 17 झरेको छ। कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
0: छोटो निर्माण अवधि, जलविद्युतको तुलनामा कम जोखिम, कम आयोजना लागत तथा भविष्यमा विद्युतको बढ़दो मागका कारण सौर्य ऊर्जातर्फ प्रबन्धक एवं लगानीकर्ताहरू आकर्षित भइरहेका छन्। जलविद्युत आयोजना निर्माणका लागि 5 देखि 10 वर्षसम्म लाग्ने र सुरुङ, पहिरो, बाढ़ी तथा भूगर्भ जोखिमको सामना गर्नुपर्ने हुन्छ। त्यसको विपरीत सौर्य आयोजना सामान्यतया 12 देखि 18 महिनाभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउन सकिने र शून्य इन्धन लागतमा संचालन हुने भएकाले पनि यसतर्फ आकर्षण बढ़ेको हो।

0: Tu, account open, activate only karobar, sazile sanga. Busy life easy, banau dai harek din. Global smart plus life ko pesma banking.
1: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. 88 पंक्षीमा देखिएको बर्ड फ्लू रोग नियन्त्रणमा आइसके पोल्ट्रीज अन्य उत्पादनको मूल्य बढ़न थालेको छ. अण्डा मासु र चल्लोको मूल्य पूर्वावत अवस्थामा फर्किन थालेको नेपाल लेयर्स कुखुरा पालक संघले बुधबारदेखि अण्डाको समर्थन मूल्य समेत बढ़ाएको छ.
7: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिश लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्. 29 मंगिर 2082 अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो. त्यस यता बोर्ड बैठक समेत बस्न सकेको छैन.
6: सरकार र आन्दोलनरत लघुवित्त पीड़ित र सरकारबीच बिहिबार पहिलो चरणको वार्ता भएको छ. सरकारको वार्ता टोली गठन गरेपछि शुरू भएको छलफल बिहिबार बिना निष्कर्ष टुंगिएको छ. अर्थ मन्त्रालयमा भएको प्रारम्भिक वार्ता सकारात्मक र समाधान उन्मुख रहेको मन्त्रालयले जनाएको छ. अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको नेतृत्वमा गठन गरिएको वार्ता समितिले शुक्रबार पुनः छलफल गर्ने निर्णय गरेको छ.
7: नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीले सरकारले राहत शिक्षकलाई अयोग्यको बिल्ला भिराएर सेवाबाट बाहिर पठाउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यस्तो कदम कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिनुभएको छ. बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले राहत शिक्षकहरूको स्थायी व्यवस्थापन, पेशागत सुनिश्चितता तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा सरकारले पटक पटक सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वयन नगरेको बताउनुभयो.
6: बैतडीको पाटन नगरपालिका 9 खोरपे आसपासका किसानलाई विषादीको सुरक्षित प्रयोग सम्बन्धी प्रशिक्षण दिएको छ. केही दिन अघि कैलालीको अतरिया स्थित विषादी अवशेष परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पाटनबाट पठाइएको रायोको सागमा विषादीको अवशेष भेटिएपछि किसानलाई सचेत गराउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको जनाइएको छ.
7: अब शेयर बजार घट्ने क्रम लगातार चौथो दिन पनि जारी छ. नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहिबार नेप्से परिसूचक 16.29 अंक 0.60% घटेर 2672.58 अंकमा बन्द भएको छ. अघिल्लो कारोबार दिन भने बजार 2688.88 अंकमा बन्द भएको थियो. बिहिबार बजार 27 अंकभन्दा बढ़ीको ग्याप डाउन भएर 2661.13 अंकमा खुलेको थियो.

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्सन। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। चीन, रूस, इरान र उत्तर कोरियाले कुनै औपचारिक रक्षा सन्धि वा रणनीतिक गठबन्धन बिना नै एउटा अघोषित गुट खड़ा गरेको अमेरिकी संस्था फाउण्डेशन फर डिफेन्स अफ डेमोक्रेसीले प्रकाशन गरेको नयाँ पुस्तकले जनाएको छ। एक्सिस अफ एग्रेसर्स काउन्टरिङ द कोअपरेशन अफ चाइना, रसिया, इरान एण्ड नर्थ कोरिया नामक पुस्तकमा यी चार सरकारहरूले कसरी सैन्य, आर्थिक, साइबर र प्रविधि क्षेत्रहरूमा एकअर्कालाई समर्थन गर्छन् भन्नेबारे विश्लेषण गरिएको छ। यो सहकार्यले अमेरिकालाई एकै साथ धेरै संकटको सामना गराउन सक्ने चेतावनी पुस्तकमा दिएको छ। सन् 2001 स्थापित एफडीडीमा दक्षिणपन्थी विचारधारा नजिक रहेको विश्लेषकहरूको वर्चस्व छ अमेरिकाको राष्ट्रिय सुरक्षा सुदृढ़ बनाउन र प्रतिस्पर्धी तथा शत्रुहरू अमेरिका माथि प्रस्तुत गरेका चुनौतीलाई न्यूनीकरण गर्ने लक्ष्यसहित काम गरिरहेको दावी यस संस्थाले गर्दछ।
2: अब खेल र खेलाड़ीका खबर। नेपाली फुटबल प्रशंसकले अहिले शहीद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छाडेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुंगो नै छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाए तापनि अहिले सबै खाले फुटबल सुन्नेको स्थितिमा छ। सरकारवाला सबै चुपचाप देखिन्छन्। दक्षिण एशियाली फुटबल महासंघ साफले भर्खरै साफ च्याम्पियनशीपको मिति र खेलस्थल तय गरेको छ।
1: अब विचार तथा दृष्टिकोण। नयाँ पार्टी कसरी बन्दैछन् शीर्षकमा गेजा शर्मा वाग्लेको विचार कान्ति दैनिकमा छापिएको छ। मूलधारका पार्टीहरूले असफलता, जनतामा व्याप्त निराशाको व्यापार गरी पपुलिस्ट नाराको सहारामा 2079 निर्वाचनमा राष्ट्रपतिले उल्लेखनीय सफलता हासिल गरेको थियो। राष्ट्रपतिले स्थापना कालदेखि नै भ्रष्टाचार नियन्त्रण, सुशासन र डेलिभरी जस्ता पपुलिस्ट नारालाई प्रमुख अस्त्रका रूपमा प्रयोग गर्दै आएको छ। 2082 निर्वाचनमा त 48% लोकप्रिय मत र 182 सीट हासिल गरेपछि थप बहस र टिप्पणी नै गर्नु परेन। त्यसैले दस्तावेजमा जेसुकै लेखिए पनि राष्ट्रपतिको नीति र एजेण्डा तथा सरकारको नीति, कार्यक्रम र कार्यशैलीका आधारमा विश्लेषण गर्दा उपपुलिस्ट, अनुदार, पुँजीवाद र मध्य दक्षिणपन्थी पार्टी भएको देखिन्छ। राष्ट्रपा सहार र लामिछानेप्रति जनताको अपेक्षा उच्च छ। यदि उक्त अपेक्षा पूरा गर्न असफल भए उनीहरूप्रति झन ठूलो वितृष्णा हुनेछ। जुन गतिमा अप्रत्याशित रूपमा उदय भएको थियो त्यही नै गतिमा आकस्मिक रूपमा अवसान पनि हुन सक्छ। राष्ट्रपा र नेतृत्वको परीक्षण नभइसकेका कारणले हरेक पल जनताको परीक्षामा छन्।
2: शासकीय कौशलको परीक्षा शीर्षकमा भुवन नेौपानेको विचार गोर्खापत्रमा छापिएको छ। जनअपेक्षा सरकार परिवर्तनमा मात्र सीमित छैन, शासन परिवर्तनमा केन्द्रित छ। अब नागरिकले लोकप्रिय भाषण होइन प्रभावकारी सेवा चाहेका छन्। आकर्षक घोषणा होइन विश्वसनीय कार्यान्वयन खोजेका छन्। व्यक्ति पूजा होइन संस्थागत सुशासनको अपेक्षा गरेका छन्।
1: सत्ताद्वारा उपेक्षित राज्यको चौथो अंग शीर्षकमा सौभाग्य वालीको विचार नागरिक दैनिकमा छापिएको छ। जहाँ स्वतन्त्र, सशक्त र उत्तरदायी संचार माध्यमको विकास भएको छ त्यहाँ सुशासन, पारदर्शिता, विधिको शासन र लोकतान्त्रिक संस्कृतिले बलियो आधार पाएका छन्। स्वतन्त्र मीडिया केवल समाचार सम्प्रेषण गर्ने माध्यम होइनन्, लोकतन्त्रको जीवन शक्ति, नागरिक चेतनाको सम्भाग र सत्यको पहरेदार हुन्।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
7: रेडियो साइन 89.8 मेगाहर्ज।
8: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। AM. यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सामाजिक सद्भाव कायम गर्नका लागि राजनैतिक र सामाजिक क्षेत्रबाट भए गरेको पहलको प्रसंग।
1: सुनसरी लगायतका तराई मधेसका जिल्लामा देखिएको अन्तर्धार्मिक समुदाय बीचको विवाद र तनाव कम गर्न प्रधानमन्त्री मन्त्री र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पंक्तिले भेटघाट र छलफललाई तीव्रता पारेको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले यस बीचमा ज्यान गुमाएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै परिवारजनहरूमा सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्नुभएको छ। घटनामा परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
2: आदरणीय बुवा आमा, दिदी बहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ। कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आज जिम्मेवार संचारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छी।
1: संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवा, घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दै प्रधानमन्त्रीले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत र यस्ता गतिविधिमाथि कड़ा कदम चालिने प्रतिबद्धता जनाउनुभयो। हिजो नै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाहेब प्रसाद यादवसँग पनि सम्वाद गर्नुभएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री बालेन्द्र शाहसित निवास पुग्नु भएको थियो भने उपराष्ट्रपति यादवसँग टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पनि हिजो नै मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँगको सम्वादपछि पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो,
3: दुईजना, चारजना, दसजना, सयजना, हजारजना, लाखजना हामीसँग छन् भन्ने हामीलाई लाग्छ भने यतिखेर हाम्रो कर्तव्य के हुन्छ भने आफूलाई माया गर्ने र आफूलाई सुन्ने, आफूले भनेको अलिकति भए पनि ध्यानपूर्वक हेर्ने, सुन्ने, मान्ने, टेर्ने जनसमुदायलाई हामीले अपिल गर्नुपर्छ र हामीले गरेको अपिल बस्ती बस्तीमा टोल टोलमा पुग्नुपर्छ र त्यो अपिल पुगिसकेपछि ती आम नागरिकले बुझ्ने ढंगले हामीले भन्नुपर्छ कि अहिले एक आपसमा लड्दाखेरि जुन परिस्थिति सृजना हुन्छ त्यो परिस्थितिले हामी सबैलाई हराउँछ, यो कसैले पनि जित्दैन। मान्छे मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनुपर्नेछ।
0: हिजो बिहान बसेको सुरक्षा परिषदको बैठकमा राजनैतिक सक्रियताको माध्यमबाट सद्भाव कायम गर्न सकिने सुझाव आएपछि प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहतालाई सुनसरी लगायतका विभिन्न जिल्लामा पठाउनु भएको छ। मन्त्री रोयले मृतकका परिवारका सदस्य, घाइते, अरू सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल पनि गर्नुभएको छ। आज बिहान 3:30 बजेदेखि सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका परिवारका सदस्य र सरोकारवालाका बीचमा सहमतिका लागि वार्ता भएको थियो, जुन वार्ताबाट 6 बुदामा सहमति भएको छ। सहमतिमा लेखिएको छ, मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउने, मृतकका परिवारलाई 10 लाख रूपियाँ अक्षेपी 10 लाख रूपियाँ नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, 2083 साल साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने, देवानगंज गाउँपालिका 3 स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने, प्रत्येक मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिशहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ। त्यसै गरी 2083 4 महिना 15 गते अर्थात आज दिनको 2 बजे मृतकको अन्तिम संस्कारमा सहभागी हुने बारेमा पनि सहमति भएको छ। 2083 साउन 14 गते देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा गत साउन 10 गते भएको दुखद घटनामा परि मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको अभिभावकहरू पहिलो पक्ष र गृह मन्त्रालय दोस्रो पक्षबीच तपसील बमोजिमका शर्त पूरा गर्ने विषयमा सम्झौता भएको पनि उल्लेख गरिएको छ। गृहमन्त्रीको सचिवालयको यो जानकारी हो र हिजो नै राष्ट्रपाका कोशी र मधेसका सांसदहरूले राष्ट्रपा सभापति लामिछानेलाई भेटेर सरकारको उपस्थिति बढ़ाउनु पर्ने सुझाव दिएका थिए। गैराती नै एउटा सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भावका लागि सक्रिय हुन र हिंसा भटकाउने कुनै पनि प्रकारका काममा नलाग्न पार्टी पंक्ति लगायत सबैसँग अनुरोध गर्दै त्यस्ता खालका गतिविधिमा सक्रिय भएको पाइएमा सदस्यता खारेज गर्ने पनि चेतावनी दिनुभयो।
4: नेपाली कंग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति धार्मिक सहिष्णुताका निम्ति बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने त्यो अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली कांग्रेसको सदस्य पनि भइरहेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ, तपाईँसँग मेरो अपेक्षा छ। म जेएनजी साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, अब हामीले अर्कोलाई हिंसा थिच्न सक्दैन। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। आगलागी जसले गरेको छ उसले पनि त्यो सजाय पाउनुपर्छ। वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ।
0: प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सरकारको ध्यान आकर्षण गराएका थिए भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो।
5: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो नै एउटा वक्तव्य जारी गर्दै आपसी सद्भावको कामना गर्नुभएको छ। स्थानीय स्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न उहाँले सरकारको ध्यान आकर्षण पनि गराउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले पनि छुट्टा छुट्टै सन्देश जारी गर्दै आपसी सद्भाव कायम राख्न अपील गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले मृतकहरूप्रति श्रद्धांजली अर्पण गर्दै रेडियोहरू तथा आम संचारका माध्यममा क्रियाशील संचारकर्मीहरूलाई शान्ति र सद्भावका लागि आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेको छ। अकोराबका कार्यवाहक महासचिव भक्त स्याङतानद्वारा जारी गरिएको विज्ञप्तीमा जात, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा विभाजन सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अपील गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सरोकारवालाबाट सामाजिक सद्भावको अपील सहित संयुक्त वक्तव्य जारी गर्ने क्रम चलिरहेको छ। यही स्थानहरूमा आजका लागि पनि सद्भाव र्यालीको आयोजना गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उद्योग वाणिज्य महासंघले वक्तव्य जारी गरी सामाजिक सद्भाव र शान्तिका लागि सक्रिय भूमिका खेल्न मातहतका निकायलाई अनुरोध गरेको छ। नेपाल बार एसोसिएशनले पनि आपसी सद्भावको लागि अपील गरेको छ।
1: यसैबीच आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव हिजो मधेसभर फैलिएको छ। सुनसरीमा गोली लागेका 2 र सिरामा 1 जनाको मृत्यु भएको छ। 4 जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिराको गोलबजारमा दिउँसो 2 बजेदेखि लगाइएको कर्फ्यूका बीचमा प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरै 2का 17 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो। आइतबार राति देवानगंज 3का 24 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएपछि तनाव थप बढ़ेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रे अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू लगाइएको बताउनु भएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव कायम गर्न तेस्रो पक्षको भूमिका महत्वपूर्ण।
6: उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिकतामा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
1: कागते खेतीबाट पाँच थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
10: खानेकुरा त सधैँ दिनैमा खान्छ त होइन, मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
11: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
12: गर्भवती हुँदा के खाने?
11: स्तनपानको मात्रा कसरी पुर्याउने?
12: शिशुलाई कहिलेदेखि थप खाना दिने?
11: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
12: यसको जवाब अनुमानमा होइन,
11: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
12: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
11: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
13: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्त भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्त भरण पाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 को दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। त्यस्तै भित्रपृष्ठमा जिल्ला जिल्लामा सर्वपक्षीय पहल शीर्षकमा खबर प्रकाशित छ भने लगानी बोर्ड बैठक नबस्दा लगानी स्वीकृत वित्तीय व्यवस्था र व्यावसायिक उत्पादन मिति अन्यलमा शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। तल्लो अरूणको वित्तीय व्यवस्थापनका लागि म्याद थप, अरूण 3 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन मितिको म्याद थपदेखि लगानी स्वीकृति लगायतका कामहरू रोकिएका छन्। बोर्ड बैठक नबस्दा र सीईओ समयमा नियुक्त नहुँदा लगानीकर्ताहरूमा नकारात्मक सूचना फैलिन सक्ने विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन्। त्यस्तै बर्ड फ्लूपछि घट्यो अण्डा उत्पादन, बढ़्यो मूल्य शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ।
0: गोर्खापत्र दैनिकको भित्री पन्नामा कर्णालीका विमानस्थल चर्चामै सीमित शीर्षकमा रजनी योगीले लेख्नु भएको खबर छापिएको छ भने शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रले अपील गरेको बारेमा पनि खबर छ। लघुवित्त पीड़ितसँग वार्ता सकारात्मक शीर्षकमा अर्को खबर छ। लघुवित्त संस्थाको ब्याजदर र शैली प्रति प्रश्न उठाउँदै आन्दोलनरत लघुवित्त पीड़ितसँग सरकारले वार्ता शुरू गरेको हो। हिजो अर्थ मन्त्रालयमा पीड़ित र सरकारी वार्ता समिति बीच करिब 3 घण्टा भएको वार्ता सकारात्मक भएको अर्थ मन्त्रालयले जनाएको छ। आज फेरि वार्तामा बस्ने गरी हिजोको वार्तालाई स्थगित गरिएको छ। गोर्खापत्र दैनिकमै निजामती मस्यौदामा सूक्ष्म अध्ययन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छापिएको छ। एकै गाउँपालिकाबाट 7.5 करोड़का खसिबोका बिक्री शीर्षकमा रामपुरबाट लेखिएको खबर छापिएको छ। पाल्पाको निजदी गाउँपालिकाबाट गत आर्थिक वर्षमा 7.5 करोड़ बराबरका खसिबोका बिक्री भएको हो। आर्थिक वर्ष 2082-83 पालिकाभित्रका किसानहरूले 7.52 करोड़ रूपियाँ बराबरको खसिबोका बेचेका हुन्। 90 टन हिमाली जडीबुटी निकासी शीर्षकमा खलंगा दार्चुलाबाट लेखिएको खबर छापिएको छ। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुला जिल्लाबाट ठूलो परिमाण मा हिमाली जडीबुटी बाहिर जिल्ला निकासी भएको हो। गत आर्थिक वर्ष 82-83 त्यहाँबाट 90,120 किलोग्राम हिमाली जडीबुटी कैलाली, नेपालगंज, काठमाडौँ र बाहिरी मुलुकमा निकासी भएको उल्लेख गरिएको छ। 600 भन्दा धेरै साना उद्योग थपिएको बारेमा खबर छ भने कागतीले फेरियो जीवन शीर्षकमा राधा लुइटेलले फिल्मबाट लेख्नु भएको खबर छ। पहिले यही 14 रोपनी पाखो बारीमा खनजोत गरेर मकै छर्थ्यौं। वर्षौंपछि गरेको मेहनतपछि बल्ल 2 महिनालाई धान पुग्थ्यो। बाँदर, ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमीनले नगद फैलाइरहेको छ। पाँच थरको फिदिम नगरपालिका 4 सालघारी निवासी रामकुमार तामाङले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ। आर्थिक कारोबार दैनिकमा घर जग्गा कारोबारमा 34% बढ़ेको बारेमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छ। साना उद्योगबाटै 39 लाखलाई रोजगारी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। अर्को खबर मधेश अशान्त संयमताका लागि आह्वान शीर्षकमा छापिएको छ भने नागरिक दैनिकमा कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेको उल्लेख गरिएको छ। अर्को खबर भित्रीपन्नामा लुम्बिनीमा मुख्यमन्त्रीको टुंगो लाग्यो शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ। मुख्यमन्त्रीको टुंगो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ़ने भएको छ। मुख्यमन्त्रीमा को रहने भन्ने एमाले विवाद अन्त्य भई मुख्यमन्त्री टुंगो लागेपछि सरकारमा सहभागिताका विषयमा नेकपा एमाले र नेकपा बीच बिहिबारदेखि छलफल प्रारम्भ हुने भएको हो। नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले बिहिबारदेखि सरकार सहभागिताबारे छलफल शुरू भएको र तत्काल मन्त्री परिषद विस्तार हुने बताउनु भएको छ। अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने विषयमा सहमति पनि बनेको छ। चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन शीर्षकमा कपिल वस्तुबाट लेखिएको किरणमान वज्राचार्यको खबर छापिएको छ। चिकित्सकको लापरवाहीले कपिल वस्तु नगरपालिका 7 धमौलीका सुत्केरीको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयले कपिल वस्तु अस्पताल र प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्य बीमा बोर्डमा नवनियुक्त अध्यक्षका चुनौती शीर्षकमा अर्को विश्लेषण सहितको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतमा लगाइएको लगातारको विद्यार्थी आन्दोलन र चर्को राजनीतिक दबावका बीचमा संसदका दुवै सदनबाट पेपर लीक रोक्ने सम्बन्धी करार विधेयक पारित भएको छ। लोकसभाबाट बुधबार पारित भएको सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 हिजो राज्यसभाबाट पनि बहुमतले पारित भएको हो। विधेयक पारित भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गैराती सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै देशवासीलाई आश्वस्त पार्नु भएको छ। पेपर लीक गर्ने माफिया र गिरोहलाई कुनै पनि हालतमा नछोड्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। इंग्ल्याण्डमा गर्मीका कारण करिब 2,877 जनाको मृत्यु भएको छ। यूके हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको अध्ययनमा मे र जूनमा यस पहिलो वर्षको पहिलो सोही समयको अवधिमा गर्मीयामका कारण मृत्यु हुनेको कुल मृत्यु संख्या 1,504 भन्दा झण्डै दोब्बरले बढ़ेको देखाएको हो। गर्मीले सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव परेको एजेन्सीहरूले बताएका छन् र जोर्डनको अल अजराक हवाई अड्डामा गरिएको क्षेपणास्त्र आक्रमणमा अमेरिकाका 3 F-35 लड़ाकू विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ। सो अड्डामा 3 लड़ाकू विमान नष्ट गरिएको इस्लामिक रिभोल्युसन गार्डले जानकारी गराएको हो। सरकारी समाचार संस्था फार्सका अनुसार आईआरसीजीसीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले इरानको किस टापुमा गरेको आक्रमणमा एक दम्पति र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल प्रशंसकले अहिले सायद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छोडिसकेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन, दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि त अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुङ्गो छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएता अहिले सबै खाले फुटबल शून्य स्थितिमा झरेको छ। खेलाड़ी पलायन र स्तर खस्कने चिन्ता सरोकारवालामा देखिन थालेको छ। फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफएले अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि बढ़ाउनु भएको थियो। जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने भएका छन्। एसियाडमा भाग लिने दुई पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राई शुक्रबार आज बैंकक जान लाग्नु भएको छ। तीन असोजमा शुरू हुने एसियाडमा दुवैले स्ट्रीट विधामा भाग लिने

बिना इन्टरनेट बोनस र मासिक एकजनालाई रु 12,000 को इन्टरनेट बोनस. सम्पर्क 9801004477. क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो.

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब सामाजिक सद्भाव बढ़ाउन तेस्रो पक्षको भूमिकाको कुरा। मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुःखद विषय भएको भन्दै मानव अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। विवाद र संवादको महत्वका बारेमा साथी दीपक आचार्यले मानव अधिकार कर्मी सुभाकर बुढा थोकीसँग कुराकानी गर्नुभएको छ।
4: धार्मिक आस्थासँग विश्वाससँग जोडिएको विषयहरू सामान्य विषय पनि जटिल भन्नुपर्छ। त्यो जटिलतालाई सामान्यीकरण गर्ने क्षमता चाहिँ त्यो धर्मगुरुहरूकै हुन्छ। उहाँहरूलाई सहजीकरण कसरी गर्ने वातावरण सिर्जना गरिदिन सक्छौँ। त्यसका तेस्रो पक्षको पनि तपाईँले कुरा गर्नुभयो। तेस्रो पक्षको काम भनेको कुरा चाहिँ वातावरण सिर्जना गर्ने हो, सहजीकरण गर्ने हो। आवश्यकता पनि त गरे मध्यस्थता पनि गर्नुपर्छ। सूचनाहरू हामीले चाहिँ सही ढंगले प्रवाह पनि गर्नुपर्ने हो, जसरी तपाईँहरूले यो गरिरहनु भएको छ। यसको मूल उद्देश्य भनेकै सही सूचना प्रवाह होस् भन्ने हो नि त। मूल उद्देश्य भनेकै समाज शान्ति होस्, सद्भाव होस्, सही सूचना होस् र सुरक्षा होस् भनेको जुन लक्ष्यका साथ उद्देश्यका साथ हामीले यो कार्यक्रम संवाद गरिरहेका छौँ। त्यसको पनि तेस्रो पक्षको त्यहाँनिर रेडियो पनि तेस्रो पक्षको भूमिका निर्वाह गर्न सक्छ। सही सूचना प्रवाह पनि सबैभन्दा सशक्त माध्यम हो नि त। त्यसो भने सामुदायिक रेडियो त अझ सशक्त माध्यम हो, किन जिम्मेवारपूर्ण ढंगले सूचना प्रवाह गर्छ। त्यस कारणले तेस्रो पक्षको संलग्नता अहिले जरुरी छ। अब त्यो राज्यले पनि पहिचान गर्न सक्नु पर्यो, त्यो एउटा विश्वसनीय पक्ष हुनुपर्छ। फेरि द्वन्द्वमा छन् या एउटा मनमुटावमा भएका पक्षहरू छन्। अब हामीले अलि हिंसामा प्रयोग गर्न सक्नु चाहन्न, द्वन्द्वमा भएका या मनमुटावमा भएका समूहहरू छन् अहिले, जुन चाहिँ अब जुन देखा परिरहेका छन्। खास गरी अहिले धार्मिक रूपमा भन्दा पनि केही अनुयायीहरू चाहिँ बीचमा चाहिँ मनमुटाव भएको, सिर्जना भएको, त्यसलाई उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिक तहमा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
5: जहिले पनि नागरिक प्रयास र मानवाधिकार कर्मीहरूको प्रयासले नै धेरै खालका घटनाहरूलाई एउटा सही मार्गमा लानलाई सरकारलाई सहयोग भएको अवस्थाहरू थिए होइन। सरकारी पक्षबाट चाहिँ तपाईँहरूप्रति अलिकति मध्यस्थता होस्, सहयोग होस् भन्ने जस्तो कुराहरू
4: यस्तो छ। अब अहिलेको सरकार, अब निर्वाचित सरकार हो, हाम्रो सरकार हो, लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचनको माध्यमबाट आयो निर्वाचित सरकारको हामीले सम्मान गर्नुपर्छ। उसको राजनीतिक कानुनी संवैधानिक वैधता छ। तर सरकार संवाद गर्न चाहँदैन, आफू पनि गर्दैन, अरूलाई अगाडि सार्न पनि चाहँदैन। खास गरी यो विषयमा त यो चाहिँ सुनसरीबाट जुन कप्तानगंजबाट भएको घटनाको सन्दर्भमा राज्य साह्रै निरीह देखिएको छ, राज्यको लापरवाहीपन पनि देखिन्छ। न उसले प्रशासनिक संरचनालाई सही ढंगले परिचालन गरेको छ, न सुरक्षा संबंधीलाई सही ढंगले परिचालन गरेको छ, र न नागरिक तहका पहलहरूलाई मान्यता दिएको छ। भनेपछि ऊ न आफू गर्छ न अरूलाई गर्ने वातावरण सिर्जना गर्छ। त्यसकारण यो अहिलेको सबैभन्दा अहिलेको यो घटनाको लागि अलिकति यो जटिल स्वरूप लिनुमा पनि सरकारको जिम्मेवारी छ। त्यसकारण म चाहिँ के आग्रह गर्न चाहन्छु भने सरकारले या सरकारसँग नजिक राजनीतिक दलहरू या सरकारको कुनै संयन्त्रले सुनिरहेको छ भने राज्य जिम्मेवार बनिदियोस्। पहिलो कुरा राज्यले पहल लिइदियोस्। प्रशासनिक र सुरक्षात्मक कारवाही होइन, सरकारबाट यो सम्भव छैन भने नागरिक तहबाट पहलहरूलाई पनि मान्यता दिनुपर्छ।
6: मानव अधिकार कर्मी सुभाकर बुढाथोकीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीको अपील, हिंसा भड्काउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता, गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल, आज बिहान 6 बुझे सहमति,
6: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाटै 39 लाख रोजगारी, लघु वित्त पीड़ित संघको वार्ता सकारात्मक,
3: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँ पालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याथ थप,
6: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित, इंग्ल्याण्डमा अत्यधिक गर्मी, इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण र

0: एसियाडका लागि नेपाली टोलीले स्कटिङको प्रशिक्षण थाइल्याण्डमा लिने, विश्वकपको शेर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ गुरू र चेला बीचको सम्बन्ध, तर पछिल्लो समयमा कतिपय गुरूहरूमाथि आक्रमण भएका, कक्षा कोठामै त्यस्ता दुर्व्यवहार भएका खबरहरू पनि सार्वजनिक भइराखेका छन्। केही दिन अगाडि मात्रै गुरू पूर्णिमा थियो, तर गुरू पूर्णिमाको दिन बिहानैदेखि अबेरसम्म सामाजिक सञ्जालदेखि भौतिक उपस्थिति नै फेरि विभिन्न प्रकारका कार्यक्रम पनि गर्ने गरिन्छ। एउटा खुल्ला ठाउँ छ, तीनजना व्यक्तिहरू छन्, दुईजना पुरूष एकजना महिला र बीचमा रहेका एकजना अलिकति पाको अवस्थाका जस्ता देखिने व्यक्ति जो शिक्षक जस्ता पनि देखिन्छन्। केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, अरू बेला मतलब छैन, गुरू पूर्णिमा मात्र गुरूको अति धेरै गुणगान, कस्ता चेलाहरू।
0: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाशन र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म नील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसममा थिएन।
0: बीचमा चाहिँ जानुभयो, जाँचहरू
1: गयौं तर फर्क्यो।
0: कसरी प्रस्तुत हुने, के के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु? होइन, फिल्ड गइन्छ। अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको उर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, क्या एक दुई दिन अब कसरी गइदिने भन्ने होइन। त्यसपछि गएर अब सदनले कसरी प्रस्तुत हुने, जनताका आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सके।
0: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
1: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन। त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरकोटमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ। यिनी विषयवस्तुलाई उठाउनुपर्छ सदनमा।
0: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
1: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तर म केमा लागिरहेछु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्। यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउ सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अवधिलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
0: हुनुहुन्छ
1: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
0: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
1: आशा त चाँडै होला भन्नै सकिँदैन। किनकि 4-5 जना कर्मचारी जोस यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ, त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो। किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरिएको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले। त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
0: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
1: हामी त गरि नै रहेछौँ। हाम्रो कामै त के हो र, सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि। लेकिन धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाइ भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाइ भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाइ भइरहेछ, होइन गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
0: के हो यो डिडिए भनेको?
1: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि, होइन त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डारको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन एम बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेर छौँ।
0: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
1: आफूले गरेका काममा त यो विश्वासै गर्ने हो, होइन मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो, होइन मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो, होइन यो ल्याएका छौँ यो गर्नुपर्छ, होइन जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
0: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
1: म आफै भोगिरहेको छु, होइन म आफै पीडित हो, लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै अन्त त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि। सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि, हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
0: अनि त्यसअनुसार कि दिन दिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
1: मान्छेहरू त घर टराले जस्तो अस्ति हावाहुरी थियो टरा उडायो, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छन् नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
0: तपाईँ चाहिँ अनि के भनेर जवाब दिनुहुन्छ?
1: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ, होइन उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेर छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
0: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढ़ाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने कुरो हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढ़ाइदिए हुन्थ्यो भन्ने लागेको हो कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ, त्यो गति लिन सक्छ?
1: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू तन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
0: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
1: त्यो एकदम अहिले कस्तो छ भने प्रायः सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ। मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस्, होइन कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्र पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको गरी संघले हेर्ने भन्ने छ, अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले, त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि। जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज जागज रहराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
0: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
1: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरू पनि एउटा जो मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीका समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्रित देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या। त्यसले गर्दाखेरि मैले त्यो जस यो सामान मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब यसदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु पनि यो अन्तिमसम्म।
0: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नु भयो, चाहे त्यो सोटी घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ, र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक टिप्पणाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो, त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
1: सामाजिक सुधारका काम सहित जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मजदुर परिवारमा जन्मेको एउटा मजदुरको छोरी भूमान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दा म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू, आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने होइन, यो देशको राष्ट्रप्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको हो होइन। त्यसपछि यता आउँदाखेरि पार्टी प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन होइन। मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन, त्यो उहाँले के भन्नुभएको थियो भने सही धाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
0: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
1: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत जातको आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बन मान्छेलाई आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ होइन, जातको आधारमा छुवाछुत यस्तो छ, मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ कि, त्यो सामाजिक नियम अझ पनि यति डर ढुङ्गाले चलिराखेको छ होइन। त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र
0: चाहन्थ्यौँ। समीक्षा गर्दाखेरि यसमा कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ मलाई?
1: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अलि हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका हुन्। छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त। त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्न सकेको राखेका छैनन् कि। अस्ति पनि मैले सदनमा केही कुरा बोलेका थिएँ, तीनटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् छैन। त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेरेका थिएँ, उहाँबाट सुरु भएको लहर सायद शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाउ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्यो सम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो। भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि। अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ। साहित्यले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाँस नै ढुङ्गा भन्या जस्तै गरिकन शुद्धिकरण हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन। त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु होइन, कोही मान्छे त्यति पीड़ित हुन नपरोन्, तर म लगायत सिंह जाजरकोटीले त्यो सामना गरे क्या, त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो। त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको समय जब उहाँ हुनुहुन्थ्यो बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि, तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ, अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छन् शान्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाई भनेर भन्नु, मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि। स्वभावले उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन, यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ। त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातको आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सायद दलित कम्युनिटीको त रोदन मात्रै हो नि, दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीड़ा भइराखेको छ पीड़ितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
0: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनु भयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट।
1: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन। तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले माग्यदेखि
0: भन्दाखेरि सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
1: त्यस्तो त्यो हुँदैन नि, काम सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि।
0: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी,
1: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो पक्ष हो, म त राम्रोलाई राम्रै भन्छु।
0: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त, त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चैकै राम्रो हुन्छ अब भविष्यमा।
1: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकता हिन्दू राज्यमा जो स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखिएको छैन। हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ। यो संविधान त च्यान्जो हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले, म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन् तिनी यो समाजमा अहिले पनि, अहिले समाजमा जसरी अराजकताहरू भट्किरहेको छ अहिले पनि लागू गर्न लायक छन्। तर कहाँ हो भने त्योभित्रका केही ग्रोथ चिजहरूको त अन्त्य गर्नु पर्यो नि, जातको आधारमा गरिने छुवाछुत कुन देशबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउन्ड हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भने भनेर गाली मात्रै नगर्नुहोस्, त्योभित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भन्दाखेरि छ. अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ, छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँले कसरी हुन्छ सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्. अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता संसदीको गठनमा होइन यस्तो स्थिति चाहिँ सिर्जना भएको छ, त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन, त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखमा पनि कुरा गरेको छु.
0: सरकारले र सरकार मात्रका अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
1: अहिले थुप्रै कुराहरू छन् नि. जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो. त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ हामी कहाँ छौं भन्ने छ विकास निर्माणको दृष्टिकोणले, उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो. त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या. यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्, तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासकौं भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दासौं भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भन्ने छु क्या मैले सरकारलाई. मेरो आग्रह यसो सरकारले त्यो गर्नु पनि पर्छ, यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न.
0: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी भयो?
1: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट सूचिया जस्तो त लाग्छ मलाई, होइन कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले होइन. त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासो केही छैन. अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए अहिले पनि छन् नि.
0: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय गएको कमिटीको रूपमा तपाईँले यात्रा सुरु गर्नु, राजनीति यात्रा होइन, अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ रहनुभयो होइन. जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरस्वती हेर्दाखेरि, त्यसको आफ्नै दुःख र पीड़ा, तपाईँको अभाव, तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सम्झो कुरोमा तपाईँलाई लाग्छ अहिले?
1: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो होइन, मेरो गाउँ गएर जस्तो छ इतिहास हेर्नका लागि. तर कहाँ हुनुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन होइन, एउटा म त म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म होइन. त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्नथे. मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा होइन, म सक्छु. तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो, मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जो बाल्य अवस्थादेखि नै गरेँ कि यहाँसम्म आउँदाखेरि. अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ. तर कहाँ हो भन्नुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताको आवाज सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन होइन. त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं तिन टोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई. तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला? म पनि त्यही एउटा बच्चा थिएँ जहाँ जनयुद्धको शुरूआत भएको थियो त्यो भूमिमा जन्ने, कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे. अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन्, तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ। थुप्रै एकदम वृद्धाहरू हुनुहुन्छ होइन, उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने होइन, उहाँहरूलाई कसरी हामीलाई राज्यले केही गरेको छ, हामीले यो राज्यका लागि केही गर्छौँ भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ होइन। थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर होइन दैनिक एयरपोर्टमा लाइन लागि दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ, मलाई धेरै कुरा गर्न लाग्छ।
0: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
1: राजनीति महत्वपूर्ण विषय हो होइन, अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भने राजनीति हो। तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो।
0: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खानेपानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा नेताको रूपमा। जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
1: संसदले विकास नगरे कसले विकास गर्दै रहेछ भन्छु कि मैले,
0: सरकार छ सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू,
1: सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त, सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि, सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन होला। कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफैले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या,
0: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने,
1: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ। अस्ति म एकजना सचिवसँग कुरा सहसचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ। यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि संसदलाई कानून बनाउने हुन् भनेर माथि तम्काइदिने, बोल्न नदिने, तपाईँहरू काम कानून बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन पर्यो, यसले त विकास होइन नि त विनाश गराउँछ, हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन। आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो र भने होइन, त्यो हुँदैन थियो नि त सुनसरीको घटना, आज यति डाइक अवस्था सिर्जना भएको छ, त्यो कसरी सम्हाल्छ सरकारले भने? अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो, त्यसलाई छिटो नियन्त्रण गर्नपर्ने हो, आन्दोलनको मुड फरक खाली ढङ्गले अगाडि बढिराखेको छ, यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने त, यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त।
0: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यहीँ छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौन रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाडी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
1: जागरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नभनेको होइन, होइन हामी शान्ति प्रक्रियामा आउँदा जागरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन, एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो, त्यो हेर्ने हो भने जागरकोट अहिले धेरै विकास भएको, तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन।
0: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी।
1: धन्यवाद तपाईँलाई पनि।
0: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं, विशेष त संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं। हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 MHz
0: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-90-959 98-550-60-359 र 98-550-67-359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083

0: हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
2: खेतमा पानी जमाइ राख्ने,
1: वेभिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू,
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन,
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0056-93-495।
5: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

उपस्थित भइसकेका छौँ। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालका वयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कसो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई ग्रहण गरेका छौँ। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँ आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौँ। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz चत्रनगर दुई टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राति एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधुरी एफएम 97.2 MHz दुधुरी सिन्धुलीबाट, रेडियो भोलेरी एफएम 102.5 MHz चोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेरोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनगाउँ नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगञ्ज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निर्गन 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

रहेको छ। विशेष गरी आज धनिष्ठ पञ्चक सुरु हुने समय भनेको विशेष गरी आजको दिनमा 6:48 साँझको आज विशेष गरी रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। विशेष गरी यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने म यो तपाईँलाई गराउँदैछु। विशेष गरी त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ त भन्ने विषयमा विशेष जानकारी पनि गराउनेछु। विशेष गरी आज चाहिँ नै काल आजको कालो बेलाको समय भनिरहेको छ। विशेष गरी बिहानको 10:29 10 सेकेन्डदेखि दिउँसोको 12:10 6 सेकेन्डसम्म आज कालो बेला रहेको छ। आजको शुभ बेला रहेको छ 12:10 7 सेकेन्डदेखि 1:51 2 सेकेन्डसम्म शुभ बेला रहेको छ। लाभ बेला रहेको छ बिहानको 7:07 18 सेकेन्डदेखि बिहानको 8:48 14 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पाला रहेको छ आजको ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने हामी तपाईँहरूसँग गर्नेछौ। सूर्य विशेष गरी कर्कट राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कुम्भ राशि आउँछ। धनिष्ठाको तेस्रो द्र नाम आउँछ गुबाट गुणरत्न, गुणराज, गुणमाया यस्ता नाम आउँछ। मध्यनडी राक्षसी गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गरायौँ र अब भने पाला रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि हुनेहरूका लागि आजको दिन आमदानीको नयाँ स्रोत फेला पर्न जानेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। प्रतिष्ठित नतिजाले उत्सर्जन हुनेछ। आयोजन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मण्डकै नाफा उठाउन सकिन्छ। मेहर गर्दा दिगो फाइदा हुने, काममा जग बसाउने मौका समेत मिल्ने खालको योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमा दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूका लागि आजको दिन तारिखबाट काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिलाउँदैछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रो काम गर्न पनि सकिन्छ। टाढेका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले समयले विभिन्न अवसर थमाउन सक्छ। उपलब्धको सद् पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा भने आफैलाई हुने खालको योग पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। समस्या दर्शाउँदा सहयोगीहरू फेला पर्दै जाने खालको योग देखिया छ। नसोचेको अवसर प्राप्त हुने सम्भावना रहेको छ। टाढेका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको सम्भाग बन्न सक्छ। मेहनतले विशेष उपलब्धि समेत दिलाउने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।

0: राशि कर्कटले साथीभाइको सहयोग लिएर अगाडि बढ्नुहोस्। दिन राशि कर्कटलाई आजको दिन विशेष शुभ रहनेछ। सिंह राशि हुनेहरूका लागि आजको दिन विशेष गरी कामना पूर्ण हुँदै जाने खालको योग भने देखिएछ। काममा साथीभाइको सहयोग भेट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्ने समय भनिरहेको छ। विशेष गरी आमदामी बढ्दै जानेछ। अतिथिको रूपमा सत्कार पाइएला। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। व्यवसायले रमाइलो यात्रा गराउन सक्ने योग भने राशि सिंहलाई आजको दिनमा विशेष देखिएको छ। आजको दिनमा भने प्रेम र मित्रताको बन्धन कसिलो भएर जाने सम्भावना रहेकाले विशेष सावधान रहे अगाडि बढ्नुहोस्। दिन शुभ रहनेछ। कन्या राशि हुनेहरूका लागि आजको दिन विशेष गरी कामना पूर्ण हुँदै जाने खालको योगहरू पनि देखिएको छ। विशेष गरी प्रतिस्पर्धीहरू किर्न लाग्दै जानेछन् भने मुद्दामा पनि आफ्नो पक्ष बलियो रहनेछ। रोकिएका काम बन्नाले उसो जाग्नेछ। विशेष गरी संघर्ष गरेर अधिकार स्थापित गर्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक साधन जुट्दै जाँदैछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिन्छ। पहिले यसलाई गर्नेहरू नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बढाउन पनि सकिने खालको योग भनी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जाँदैछ। विद्यमा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुने समय रहेको छ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदै फाइदा हुनेछ। पशुपालन कृषिमा लाभ मिल्दैछ। सन्तानको साथीले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन गर्ने खालको योग भने राशि तुलालाई आजको दिनमा विशेष देखिएको छ।
4: वृश्चिक
0: राशि हुनेहरूका लागि आजको दिन विशेष गरी आशासन बाँड्नेहरूले झुक्याउन सक्ने खालको योग भने देखिएको छ। विशेष गरी कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल प्राप्त हुनेछ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ, विशेष ख्याल गर्नुहोला। अन्यमा म्यानेजरको सुझाव सिरुधार गर्दा सामान्य लाभ हुनेछ। रोकिया काम दोहोऱ्याएर प्रदान गर्नु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा पनि उठाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। अप्ठ्यारो पर्दा अवरोधहरूको साथ लिने चेष्टा गर्नुहोला। मेहनतले दैनिकीमा पनि परिवर्तन ल्याउन सकिने योग राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुँदै जानेछन् भने सम्पादित कामबाट मनको धन लाभ हुनेछ। मेहनतले सम्मानित स्थान दिनुहुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। भोलिको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने सम्भव रहेको छ। प्रशंसकहरू बढ्दै जाँदैछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिया काम पनि सम्पादन हुने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू बढ्दै जाँदैछन्। रचनात्मक काम बढ्नुको साथै मनको धन आर्जन गर्न सकिन्छ। पहिलेको सफलताले थप हौसला जगाउँदैछ। बिछोडीको परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने खालको यो भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूको लागि आजको दिन छिमेकमा असमझदारी बढ्ने देखेकाले अलि होसियार एक्स्ट्रा काम लिनुहोला। फाइदा गराई केही वस्तु त्याग्नु पर्ला। व्यवहार व्यवसायमा लगानी बढाउनु पर्ला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ। आवश्यक पर्दा सरसफलमा कर्ज मार्फत धन जुट्दै जाँदैछन्। शुभ चिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानेको काम पनि सम्पादन हुँदै जाँदैछन्। विभिन्न परोपकारी काममा प्रवृत्त हुने खालको यो गैं राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
1: नानी बाबुको भविष्य, प्रेम विश्वता, पछिको दोष निवारण,
0: ग्रह
1: अनुसार रत्न र कवच धारण,
0: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
1: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845275223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
4: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सर्वप्रथम चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा, र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नु, कुनै पनि जिज्ञासा रहेका छन् भने फोन भने गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, म चाहिँ उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म रोल्पाको त्रिवेणी देवी घनश्याम खड्का।
0: घनश्याम खड्का रोल्पा त्रिवेणी गाउँपालिकाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ घनश्यामजी?
1: म दाईको विषयमा। हजुर
0: दाईको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2050 साल।
0: 2050 भन्नुभयो?
1: हजुर। असारको 17 गते।
0: असार महिना 17 गते। समय भन्नु?
1: साँझको 8 बजेतिर
0: हो।
1: हजुर
0: साँझको 8 बजेतिर। जन्म रोल्पामै भएको हो?
1: रोल्पामै।
0: ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2050 साल असार शुक्ल पक्षको बिहिबार त्रयोदशी तिथिमा जन्म वृश्चिक राशि अनुराधाको 14 चरण नाम आउँछ। दाईको चाहिँ नेत्र भन्ने नाम आउँदो रहेछ। राशि चाहिँ वृश्चिक राशि पर्छ। जुलाई 1 तारिकमा जन्म भएको देखाएको छ। मध्यनाडी देवगण परेको छ, नाम नेत्र आउँछ, सम्झिराख्नु होला। घातकमा परेको छ तिथि प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक, रेवती नक्षत्र घातक, नम्बरमा 8 नम्बर, राशिमा तुला राशि घातक छ। विशेष गरी कुण्डली राम्रो छ, अलिकति विवाह दाम्पत्यमा अलिकति बाधा माङ्गलिक पर्नु भएको छ। यो माङ्गलिकको शान्ति, माङ्गलिकको रत्न कवच पाउँछ, माङ्गलिकको लागि विशेष ख्याल गर्नुपर्ने कुरा

देखाउँ छ। अरू त्यस्तो नराम्रो छैन, ठिक छ। चन्द्र ग्रहणको योग बनेको छ, पूर्णिमाको व्रतहरू बस्ने, चाँदीको सिक्रीहरू अथवा ब्रासलेटहरू केही धारण गर्ने, चाँदीको सोमबारको दिन पारेर अथवा पूर्णिमाको दिन पारेर धारण गर्दाखेरि राम्रो उत्तम मानिन्छ। मांगलिक आठौँ मांगलिक हुनुहुन्छ, आठौँ मांगलिक भएपछि

0: लागि चाहिँ अहिले ग्रह चाहिँ अलि राम्रो चलेको छैन, अब उहाँको लागि विशेष गरी चाहिँ ग्रह दशाहरू यो साउन सकेपछि ग्रह राम्रो हुँदै जान्छ, बिस्तारै बिस्तारै राम्रो हुन्छ, अहिले त्यति धेरै राम्रो देखिएन। समस्या जिज्ञासा के छ ल भन्नुहोस्।
1: अनि
0: सरकारी जागिर, सरकारी जागिर राम्रो, आर्मी पुलिसमा भर्ती हुने सरकारी जागिर पिन्सन पकाउने खालको ग्रह थिए उहाँका, होइन? तर चन्द्र ग्रहणको योग बनेको छ, ग्रहण दोष परेपछि के हुन्छ, मन चञ्चल हुन्छ, मन एक ठाउँमा थिर हुँदैन उहाँको लागि। अब व्यापार व्यवसाय गर्नुहुन्छ भने होटल व्यवसाय गर्नु, फलाम सम्बन्धीका कारोबारहरू गर्नु पर्यो है, जस्तै कृषितिर गर्नुहुन्छ भने भैँसी पालन गर्नु पर्यो है, उहाँले चाहिँ अरू त्यस्तो नराम्रो छ नि, ठिकै छ। के गर्नुहुन्छ अहिले, के गर्दै हुनुहुन्छ? विदेशतिर त्यति धेरै जोड नगर्दा हुन्छ, धेरै जोड नगर्दा विदेशतिर, अब कृषितिर गर्नुहुन्छ, पशुपालन गर्नुहुन्छ नि, भैँसी पालन राम्रो हुन्छ उहाँलाई है। अब राम्रो ठाउँमा खोलेर अलि जग्गा, अलि धेरै जग्गा लिएर घाँस सन्न लगाएर भैँसीहरू चाहिँ विशेष गरी व्यवसायिक रूपमा पाल्न सुरु गर्नुभयो भने उहाँलाई राम्रो पनि हुन्छ, समस्याहरू आउँदैन होइन। उहाँको चाहिँ ग्रह दशा भाग्य राम्रा छन्, बलिया छन्। भैँसी पाल्दाखेरि कि एउटाबाट सुरु गर्नुपर्छ कि तिनवटाबाट सुरु गर्नुपर्छ, विशेष गरी तिनवटाबाट राम्रो पनि हुन्छ है उहाँको लागि। चाहिँ कहिले पनि भैँसीहरू चाहिँ जोरमा नपाल्नु भन्नु कि तिनवटा पाल्नु, तिनवटा पालिसकेपछि अलि अलि थप्न मन लाग्यो भने दुईवटा थपेर पाँचवटा बनाउनु होइन, त्यसपछि फेरि दुईवटा थपेर चाहिँ सातवटा बनाउनु होइन, यसरी बिजोर सङ्ख्यामा पाल्दा राम्रो हुन्छ उहाँको लागि है। अरू त्यस्तो नराम्रो छैन, ग्रह दशा भाग्य एकदमै राम्रो ग्रहहरू देखाउँछ यहाँबाट हेर्दाखेरि है त। अरू केही छ?
1: अनि प्रेम सम्बन्ध विवाह सम्बन्धी त्यो अलिक समस्या छ भन्नुभयो, त्यसको लागि के गर्ने?
0: त्यही त रत्न कवच लाउने, मङ्गलबारको दिन चोखनी त गर्ने, हनुमान चालिसा र पाठ गर्ने, त्यो त मैले अलिक भनिसकेँ तपाईँलाई। विवाहमा दाम्पत्यमा परिवार पारिवारिक सन्तानमा अलिकति बाधाहरू छ यहाँबाट हेर्दा, त्यो सन्तानको लागि चाहिँ अब दाइको बाट मात्रै हुँदैन, भाउजूको कुण्डलीबाट पनि हेर्नुपर्छ है, नभए चाहिँ सन्तानमा चाहिँ नभए विवाहमा दाम्पत्यमा चाहिँ अलिकति बहुविवाहहरू हुने ग्रहहरू, विवाह ढिलो हुने ग्रहहरू, प्रेम हुने, प्रेम असफल हुने, पहिलो प्रेमहरू असफल हुने ग्रहहरू पनि परेको देखाउँछ क्या यहाँबाट। त्यस्तो हो, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है।
1: फलाम सम्बन्धी काम भनेपछि त्यो ग्यारेजतिर बाइकहरूको राम्रै हुन्छ होइन?
0: त्यो सम्बन्धी ज्ञान छ भने, सिप छ भने हुन्छ, सिप छैन भने फेरि हुँदैन त्यो सम्बन्धी। हो कि होइन? सिप त चाहियो नि, जे काम गर्दाखेरि त्यो कामसँग अनुभव चाहियो नि त आफूलाई, हो कि होइन? हो त्यो हो नि त, अनुभव लिएर गर्नुभयो भने त भइहाल्छ नि। हुन्छ सर, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोस् है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी दाजुको विषयमा हेर्नको लागि रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरुमा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: हजुर रुम्तीगढी 9 माया नेपाली।
0: रुम्तीगढी 9 माया नेपाली,
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ मायाजी?
2: मेरो आफ्नो विषयमा।
0: तपाईँको आफ्नो विषयमा, जन्ममिति भन्नुहोस् त, तपाईँको कति हो?
2: 2059 साल एक महिना 16
0: 39 साल वैशाखको 16 समय भन्नु
2: 4:30
0: 4:30 4:20 हो
2: हजुर,
0: बेलुकाको कि बिहानको?
2: हजुर बेलुकाको,
0: दिउँसोको होइन त?
2: हजुर।
0: जन्म कुन जिल्ला भएको हो तपाईँको?
2: रोल्पा जिल्लामै।
0: रोल्पा जिल्लामै भएको
2: हो, हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
2: हजुर,
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको 2059 साल वैशाख कृष्ण पक्षको सोमबार तृतीया तिथिमा जन्म वृश्चिक राशि पर्दो रहेछ है।
2: हजुर।
0: अनुराधाको चौथो चरण नाम आउँदो रहेछ तपाईँको, नेबाट नेत्र कुमारी भन्ने नाम आउँदो रहेछ। मदिरानी देव गण परेको छ अनि त्यसपछि तपाईँको राशि चाहिँ वृश्चिक राशि हो, ध्यान दिएर सुन्नु होला। घातकमा परेको छ तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी शुक्रबार घातक हुन्छ। नम्बरमा आठ नम्बर राशिमा तुला राशि घातक भनेर लेखिया छ। तपाईँको कुण्डली ग्रह दशा भाग्य राम्रो छ, अलिकति नाग दोष परेर चन्द्र ग्रहणको योग परेको छ। मनमा विचारहरू अलिक नेगेटिभ ऊर्जा धेरै आउँछ मनमा, तपाईँको मनमा सोच्दा विचार गर्दा त्यति राम्रो चाहिँ देखिँदैन म यहाँबाट हेर्दाखेरि है। छिटो रिसाउने मान्छे, तपाईँ छिटो रिसाउन मन लाग्छ, प्रेममा अलिकति धोका खाने अथवा असफल हुने दशा छ तपाईँको। अरू नराम्रो देखिँदैन यहाँबाट हेर्दा, ठिकै छ। 59 साल भन्नुभएको छ, अहिले दशा तपाईँलाई चलेको सङ्कटार अर्को बुध भन्ने ग्रह चलेको छ तपाईँको लागि, ठिकै छ नानी। त्यसको अहिलेको लागि चाहिँ छोराछोरीसँग सम्बन्ध राम्रो छ, बुढाबुढीसँग सम्बन्ध मध्यम छ। यहाँबाट हेर्दाखेरि तपाईँको ग्रह त साह्रै मिल्दैन, विचार खाँदैन, मेल खाँदैन पनि भन्छ। अहिले सङ्कट चलेको भएर अलिकति विशेष मुखलाई कन्ट्रोल गर्नु पर्यो, धेरै बोल्नु भएन, झर्केर बोल्नु भएन, रिसाएर बोल्नु भएन। आफू तपाईँ बिस्तारी बोले पनि सुन्ने मान्छे झर्के फर्क गरेर बोलेकी छे, झर्क फर्क गर्न थालिसे, अलि भन्न थाल्छन् मान्छेहरूले, बोल्दाखेरि चाहिँ अलिकति विशेष सावधान हुनुपर्छ, अलिकति गर्नु। अरू त्यस्ता नराम्रो छ नानीको कुराहरू, ठिकै छ है। शुभ कलर तपाईँको लागि चाहिँ रातो कलर राम्रो हुन्छ, पिङ्क कलर, गुलाबी कलर राम्रो हुन्छ
2: होइन
0: तपाईँको लागि चाहिँ। शुभ अङ्क त मैले अघि भनेको थिएँ नि तपाईँले, अशुभ अङ्क भनेर तपाईँको आठ नम्बर नराम्रो, जोर नराम्रो, बिजोर राम्रो, राशि चाहिँ तुला राशि नराम्रो तपाईँको लागि।
2: तुला राशि नराम्रो
0: रिसाउनुहुन्छ, रिसा कम गर्नु पर्यो। कतिको रिसाउने बानी छ यहाँबाट, धेरै रिसाउनुहुन्छ भन्छ त ग्रहले। अनि रिसाउनु भएन, रिसलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, श्रीमानसँग राम्रो व्यवहार गर्नुहोस्, सम्बन्ध राम्रो भइहाल्छ होइन, चिन्ता नगर्नुहोस्, राम्रो हुन्छ। अब सम्बन्ध बिग्रियो बिगारियो भने शत्रु हँसन् हाँस्छन्, शत्रु हँसाउने काम गर्नु भएन हो कि होइन। अरू त्यस्तो नराम्रो छ नानीको ग्रहहरू, ठिकै छ है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले, आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क हुने गर्नुहोस्। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: हेलो, नमस्कार गुरु।
0: काँडो को बोल्दै हुनुहुन्छ?
3: म रोल्पादेखि भरत बस्नेत।
0: भरत बस्नेतजी, रोल्पा जिल्लाबाट?
3: हजुर।
0: आज त रोल्पा जिल्लाबाट धेरै फोन गर्नुभएको छ, धेरैजनाको फोन लागिरहेको छ है।
3: हजुर हजुर,
0: तपाईँभन्दा पहिला दुईजनाले पनि रोल्पाबाटै फोन गर्नुभएको थियो, तपाईँको रोल्पाबाटै फोन गर्दै हुनुहुन्छ। भरतजीले कसको विषयमा हेराउन चाहनुहुन्छ?
3: म मेरो भाइको बारेमा गुरु।
0: योभन्दा पहिला पनि हेराउनु भएको थियो अरू कसैको बारेमा?
3: हजुर, मेरो बारेमा हेरा थिए,
0: हेराउनु भएको थियो। आज भाइको बारेमा है।
3: हजुर,
0: जन्ममिति भन्नुहोस् त कति भाइको?
3: 2069
0: साल। 2069
3: साल 5 महिना
0: 5 महिना 5 गते
3: गुरु,
0: 5 महिना 8 गते। समय भन्नुहोस् त?
3: साँझको 7 बजे।
0: साँझको 7 छ्याक्कै हो।
3: हजुर,
0: जन्म कुन जिल्ला हो?
3: यही रोल्पा जिल्ला हो।
0: ल सुन्नुहोस् है, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2069 साल भदौ शुक्ल पक्षको शुक्रबार अष्टमी तिथिमा जन्म, वृश्चिक राशि। नाम आउँदो रहेछ भाइको नारायण भन्ने नाम आउँदो रहेछ।
3: हजुर, दीपक छ।
0: हजुर, दीपक त हुँदैन, नारायण नाम आउँछ है।
3: ए हुन्छ।
0: अनि त्यसपछि मध्यनाले देवगण परेको छ, बोलाउने नाम दीपक होला नि त।
3: हजुर हजुर,
0: नारायणको नाम भनेको क्या मैले, राशिको नाम चाहिँ, राशि चाहिँ वृश्चिक राशि, नाम आउँछ नारायण भन्ने नाम आउँछ है।
3: हुन्छ।
0: मध्यनाडी देवगण परेको छ बाबुको, घातकमा परेको छ तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी घातक शुक्रबार घातक, नम्बरमा आठ नम्बर, राशिमा तुला राशि घातक नम्बरमा आठ नम्बर जोर संख्या घातक बिजोर राम्रो है उहाँको लागि चाहिँ यहाँबाट हेर्दा ग्रह दशा भाग्य राम्रो छन्। पढाइमा रुचि गर्दैन, पढाइमा मन जाँदैन, सपना नराम्रो, राति झस्किने गर्ने अनि जिति जिति स्वभावको कुण्डली पनि परेको छ, कालो सर्पयोग परेको छ बाबुलाई विशेष गरी ख्याल गर्नु है। अनि पढाइको लागि चाहिँ गुरु चाण्डाल योग परेको छ, यसले पढ्न मन लाग्दैन, रुचि गराउँदैन, घरमा परिवारमा अकाल मृत्यु गराउँछ होइन, पितृदोष पर्छ, यो भएर अलिकति विशेष ख्याल गर्नुपर्छ बाबुको लागि चाहिँ। पूर्णिमाको दिन चोखो खाने, पूर्णिमाको दिन शुद्ध भोजन गर्ने, शाकाहारी भोजन गर्ने गराउनु भयो भने बाबुलाई धेरै कुरामा राम्रो हुन्छ। सबैभन्दा राम्रो उपाय भनेको चाहिँ बाबुले हनुमान चालिसा पढ्नु पर्यो बिहान बिहान है, कसैले पाँचचोटि पढ्ने, कसैले एघारचोटि पढ्ने, कसैले एक्काइसचोटि पढ्ने, जति सकिन्छ कम्तीमा पाँच पटक दिनको हनुमान चालिसा पढ्नु पर्यो है। यति गरिदिनु भयो भने ग्रह दशा धेरै कुरामा कन्ट्रोल भएर आउँछन्, राम्रो हुन्छ, समस्या हुँदैन है त। अरू केही छ तपाईँलाई सोध्न मन लागेको कुराहरू केही छ?
3: आमाबुवासँगको सम्बन्ध, दाजुभाइको सम्बन्ध,
0: सम्बन्धहरू ठिकै छ बाबु, त्यस्तो नराम्रो छ, दाजुभाइसँग पनि सम्बन्ध ठिक छ। पढाइमा अलिक ख्याल गर्नु पर्यो है, तपाईँले अलिक ख्याल गर्नु पर्यो पढाइमा बाबुको, बिचमा पढाइ रोकिन सक्छ क्या, पढाइ त राम्रो हो तर बिचमा पढाइ रोकियो भने त समस्या हुन्छ नि त। विवाहबारे ठिकै छ, मध्यम छ, त्यस्तो नराम्रो छैन, ठिकै छ।
3: आर्मी पुलिसतिर कस्तो हो?
0: आर्मी पुलिसतिर राम्रो छ, आर्मी पुलिसतिर जागिर खायो भने ठुलो अवसर बन्ने ग्रह छ।
3: अनि काममा के काम गर्दा ठिक होला?
0: जस्तै अब अहिले सानै छ, के काम गर्छ र अहिले पढाइमा नै फोकस गराउनु, के पढाइ पढ्दैछन् नि होइन?
3: हजुर हजुर,
0: अहिले पढाइमै फोकस गराउनुहोस्। जागिरतिर सरकारी जागिर खाने हो भने आर्मी पुलिसमा भर्ती हुनलाई, सशस्त्र पुलिसमा, आर्मीमा, जस्तै पुलिस प्रहरीहरूमा, यस्तो कुरामा जागिर खुवाउनलाई असाध्यै राम्रो देखिन्छ। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ बाबुको है त। हुन्छ, उहाँले फोन गर्नुभएको थियो हामीलाई रोल्पा जिल्लाबाट आफ्नो भाइको विषयमा हेराउनको लागि। तपाईँ पनि आफ्नो र आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा हेराउन चाहनुहुन्छ भने फोन गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर आठ गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। भरतपुर आठ गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो ज्योतिषीय कार्यालय रहेको छ, आएर तपाईँले हामीसँग प्रत्यक्ष रूपमा कुराकानी पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको पनि छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते, हेलो, उहाँसँग हाम्रो कुराकानी पनि हुन सकेन। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ? दार्जिलिङ जिल्ला, कुन ठाउँ? दार्जिलिङको हजुरको शुभ नाम भन्नुहोस् त?
4: गीता श्रेष्ठ गुरु।
0: गीता श्रेष्ठ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मेरो दादुको बारेमा,
0: छोराको विषय। जन्ममिति भन्नुहोस् त, कति हो?
4: 2071
0: साल
4: मार्चको
0: माघ महिना
4: 28 गते।
0: समय भन्नु?
4: बिहानको 9 बजे
0: हो, बिहानको चाहिँ 9 बजे है। जन्म कुन जिल्ला? धादिङ जिल्लामै हो?
4: होइन गुरु,
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा, श्रीमती रामानुज आयनमा, 2071 साल फागुन कृष्ण पक्षको बुधबार, माघ भए पनि फागुन शुक्ल पक्ष पर्छ है। अनि तुला राशि नाम आउँदो रहेछ, ताराबाट नाम आउँछ, तारादेव, तारापति नाम आउँदो रहेछ। के नाम राख्नु भएको छ नारायणमा? रुद्र लेख्नु भएको त्यो अलिक सजिलो हुन्छ भने रुद्र लेख्नु भएको नाम, ओरिजिनल नाम, चिनाको नाम चाहिँ तारादेव नाम आउँछ अथवा तारापति नाम आउँछ क्या। अन्तराणी देवगण परेको छ, माङ्गलिक केटो हो, अलिक छिटो रिसाउने, खरो खरो, मन चञ्चल, चकचक गर्ने देखिन्छ। अलिकति बाबुको अनुहारमा, फेसमा अलिकति खटिराहरू आउन सक्छ। विशेष ख्याल गर्नुपर्ने कुराहरू देखिन्छ। घातकमा परेको छ तिथिहरू चौथी नवमी चतुर्दशी बिहिबार घातक हुन्छ। नम्बरमा छमा राशिमा मिथुन राशि घातक छ। पेटमा अलिकति समस्या आउँछ बाबुलाई, पछि गएर ग्यास्ट्रिक अल्सर फिस्टुला सम्बन्धीको समस्याहरू हुन सक्छन्। पानीबाट टाढा रहनुहोला, पौडी सौडी खेल्दाखेरि खोलातिर स्विमिङ पुलतिर सकभर नखेल्ने है, खोलातिर बरु खेल्दै नखेल्ने, खेल्नै परेछ स्विमिङ पुलतिर खेल्ने बाबुले। मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन, पढाइमा असाध्यै राम्रो हो, पढ्न रुचि नभएको हो, रुचि हुने हो भने पढाइमा एक नम्बर राम्रो छ, अलिकति मेहनत गर्यो भने धेरै कुरामा राम्रो हुन्छ है बाबुलाई। अहिले त गरिराखेको छ बाबुको राई, विशेष गरी चाहिँ भद्रिका, अब अब आउने माघ पछि ग्रह अलिक
2: बिग्रिन्छ।
0: अहिले भद्रिका चलिराखेको छ बाबुलाई, अर्को बृहस्पति चलेको छ, अब आउने माघ महिनापछि फेरि अर्को ग्रह चल्छ, उल्का भन्ने ग्रह चल्छ। शान्ति गर्नुपर्छ, माघमा शान्ति गराइदिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन। बाबुको लागि चाहिँ विशेष गरी विवाहवादी दाम्पत्य पछि विशेष ख्याल गर्नुपर्छ। बाबुले मङ्गलीको रत्न कवच पाउँछ हामीसँग, नवग्रहको पाउँछ, त्यो लगाइदिनु भयो भने पढाइ राम्रो हुन्छ, स्वास्थ्य राम्रो हुन्छ, विवाहवादी राम्रो हुन्छ, दाम्पत्य राम्रो हुन्छ। बाबुको लागि विदेश यात्राहरू ठिकै छ, राम्रै छ, धेरै नराम्रो छैन। सरकारी चाहियो, सरकारी क्षेत्र पनि राम्रो देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ होइन। माङ्गलिकको चाहिँ विशेष ख्याल गर्नु, नागदोष कालोत्तर एक परेको छ, विशेष ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रो देखिन्छ है।
2: हजुर, राम्रो होला गुरु,
0: सरकारी चाहियो खाने हो भने आर्मी पुलिसतिर जाने
2: होइन।
0: बाबुले चाहिँ विशेष गरी पढाइ लेखाइमा गर्ने हो भने टिचिङ सम्बन्धी पढाइ लेखाइ राम्रो हुन्छ बाबुलाई। विदेशतिर जाने विदेश पनि राम्रो हुन्छ, तर कालो सर्पयोग परेको व्यक्तिको हरेक कुरामा बाधा आउँछ
2: है।
0: कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, त्यो लाउने बाबुले, त्यो लगाएपछि सधैँभरि लगाउने, त्यो लगाएपछि हरेक कुरामा ग्रहले रोक्दैन, ग्रहको कारणले गर्दा असफल हुने, ग्रहको कारणले गर्दाखेरि समस्या आउने, स्वास्थ्य बिग्रिने, विदेश नराम्रो हुने, ती कुराहरू हुँदैन, राम्रो हुँदै हुँदै जान्छ, विवाहबारी राम्रो हुँदै जान्छ, स्वास्थ्य सन्तानदेखि लिएर हरेक कुरामा राम्रो भइदिन्छ। पछि त्यो रत्न कवच एउटा धारण गर्ने, मङ्गलबारको दिन चोखो नित गर्ने, शुद्ध भोजन गर्ने बाबुले गर्नुपर्छ है।
2: अनि अब यो अहिले पानीको दशा आयो नि बाबुलाई कस्तो असर पार्छ गुरु?
0: यसले अलि भनेको नमान्ने, जिद्दी हुने, घमण्डी हुने, एकवटा स्वभावको हुने, पढाइमा रुचि नहुने, साथीको सङ्गतमा लाग्ने, खानपिनहरू बिगार्ने, साथीको सङ्गतले गर्दा होइन, हो त्यस्तो ग्रहहरू आउँछ। अब बाबुको लागि चाहिँ यो चाहिँ माघ महिनापछि चाहिँ अलिकति ग्रह बिग्रिन्छ, त्यही भएर माघ महिनाभित्र शान्तिहरू गराउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन क्या है। हजुर, रुद्री पूजा, सत्यनारायणको पूजा, चण्डी पाठहरू गर्ने, होमहरू गर्ने, त्यही त हो नि। ग्रह त बल्ला 20 वर्षसम्म छ, माघ पछि ग्रह झन् ठुलो ग्रह चल्छ, उल्का भन्ने। अहिले त बल्ल कम ग्रह हो, यदि कम ग्रह हुँदा त यस्तो छन् बाबु, हजुर भन्नुहोस् त, अब धन ग्रह लाग्दैछ, रत्न कवच लगाइदिनुहोस्, माघमा शान्ति गराउनु, यति दुईटा काम गर्नुहोस्, जीवनमा असफल हुँदैन, दुःख पाइँदैन भन्ने कुराहरू हो क्या है। कालो सर्पयोगको रत्न कवच लाउने, अनि त्यसपछि माङ्गलिकको कालो सर्पयोगको नागवासी यन्त्रहरूको कवच पाउँछ, त्यो लाउने क्या, त्यो मिलाएर लाउने, दुबेर हुने गरी लाउने, एउटै पैसामा दुइटै होस् न। रत्न कवच तत्काल लाग्ने, नपर्ने पर्ने नपर्ने तपाईँलाई थाहा होला, बाबुको स्वभाव कस्तो छ, पढाइ कस्तो छ, पढ भन्दा पढ्छ पढ्दैन, मुखमुख चलाउँ चलाउँदैन भन्ने कुरा, राम्रो छन् भने ग्रहहरू राम्रै छ, त्यो समस्या छैन भने नलगाउनुहोस्, समस्या आउन थालेको छ भने लगाउनुहोस्, मेरो हिसाबले समस्या आएको छ, अलि जिद्दी जिद्दी स्वभावको, छुचो छुचो छ स्वभावको, मन चञ्चल हुने स्वभावको देखिन्छ यहाँबाट हेर्दा, त्यो भएर यही कुरामा ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो, छोराको विषयमा हेर्नको लागि चाहिँ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र अनि समयको विषयमा जानकारी भने तपाईँले हामीलाई गराउनु होला, साल महिना गते र समयको आधारमा म भूत वर्तमान अनि भविष्यको विषयमा विशेष जानकारी भनेको गराउँदैछु। मसँग तपाईँले प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? नमस्ते।
5: नमस्ते।
0: काँडो को बोल्दै हुनुहुन्छ?
5: प्रभात मगर,
0: प्युठान जिल्लाबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ? छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
5: 2082
0: जेठ महिनाको 6 गते। समय भन्नु?
5: बिहानको 3:12 बजे।
0: बिहानको 3
5: बजेर
0: 12 मिनट, होइन? उजाला भएको 6 गते, होइन? 5 गतेको राति उजालो भएको 6 गते मङ्गलबारको दिन पर्दो रहेछ है। सोमबारको राति उजालो भएको मङ्गलबार। राशि चाहिँ मकर राशि आउँदो रहेछ। नाम आउँदो रहेछ छोराको गिरिराज, गिरिधर, यस्तो नाम आउँदो रहेछ है। गिरिधर भन्ने नाम आउँछ। मध्यनदी राक्षसी गर्नु परेको छ। बाबुको घातकमा परेको तिथि 3/2/4/9/14 मङ्गलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशक घातक छ। सपनामा अलिक झस्किने ओर्ने गर्छ। राति अलि सुत्दैन राम्रोसँग। यो नागदोष परेको भएर सपनामा नराम्रो नराम्रो सपना देखेर झस्किने हो बाबुको लागि। चाहिँ पानी अलिकति पिलाउने गर्नुहोस्। पानीहरू चाहिँ स्वास्थ्य झोलियो चिजहरू अलिक बेसी खुवाउने गर्नुपर्छ तपाईँको बाबुलाई। अहिले पिङ्गला छ, स्वास्थ्यमा समस्या, बिरामी हुने ग्रहहरू छ, अलिक सावधान रहनुहोस्। तातो तेलबाट, आगोबाट, बिजुलीबाट टाढा राख्नुहोस् बाबुलाई। अरू त्यस्तो नराम्रो छैन अहिलेको लागि त, साँडै छन् के हेर्ने हो र। स्वास्थ्य हेर्ने हो, स्वास्थ्यमा अलिकति समस्या देखिया छ यहाँबाट हेर्दा। त्यही त, त्यो नागदोष परेको छ क्या, त्यसको रत्न कवच पाउँछ हामीसँग। त्यो रत्न कवच लगाइदिनु भयो भने खानपिन पनि राम्रो हुन्छ, स्वास्थ्य पनि राम्रो हुन्छ, समस्या आउँदैन। अनि रत्न कवच लगाएपछि पञ्चमीको दिन माछा मासु रसुन प्याज घरमा नखाने, यति गरिदिनु भयो भने राम्रो भइहाल्छ, चिन्ता गर्नु पर्दैन है। ग्रह दशाले पिङ्गला चढेको छ, मङ्गल चढेको छ क्या, त्यही भएर विशेष गरी कालो सर्प नागदोष छ, त्यही भएर अरू त्यस्तो नराम्रो छ, ठिकै छ है त। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेटघाट पनि गर्न सक्नुहुन्छ। भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो जतिसुकै कार्यालय पनि रहेको छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा पनि भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

मर्न परे मै मरौ मेरो देश बाँचिरहोस्।

त्यति नै गरिरहे पनि सहकारीबाट आत्मनिर्भरता, बचतबाट समृद्धि र समुदायबाट विकासको यात्रा, सहकारीका प्रेरक अनुभव, जानकारी र विशेष प्रस्तुति सहित आउँदैछ कार्यक्रम सहकारी दर्पण।

नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम सञ्चालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईँलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ।

कार्यक्रम सहकारी दर्पणमा विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग संचालकहरूसँग शेर सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं। आजको सहकारी दर्पण कार्यक्रममा हामी कुरा गर्दैछौ नेपालकै पहिलो सहकारी संघको बारेमा। यो सहकारीका जन्मदाता बखान सिंह गुरुङ हुनुहुन्छ र पहिलो सहकारी श्री बखान बहुद्देश्य सहकारी संस्था लिमिटेडको विषयमा त हामीले योभन्दा अगाडिको अंकमा कुराकानी गरिसकेका छौ। आज भने हामी कुराकानी गर्दैछौ जिल्लामा रहेका विभिन्न सहकारीको छाता संगठन जिल्ला सहकारी संघको बारेमा। सहकारीहरूलाई सहकारीहरूलाई एउटै मालामा उन्दै देशकै पहिलो सहकारी बन्न सफल सहकारी हो जिल्ला सहकारी संघ चितवन।

0: यसको स्थापना विगत सम्बत 2014 सालमा भएको थियो। स्थापनाका समयमा 17 सहकारी आबद्ध रहेका थिए। यसको विधिवत दर्ता भने विक्रम सम्बत 2017 साल जेठ 24 भएको थियो। दर्ताका बेला शेष सदस्यको संख्या 19 रहेको थियो। त्यस क्रममा यसको नाम भने राप्तीजुन सहकारी बिक्री तथा ऋण सहकारी संस्था लिमिटेड रहेको थियो। जिल्लामा खुलेका विभिन्न सहकारीहरूलाई यसै सहकारी मार्फत एकीकृत गरी विक्रम सम्बत 2029 सालमा जिल्ला सहकारी संघमा रूपान्तरण गरिएको थियो। त्यसबाट 39 वार्षिक साधारण सभामा जारी वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। सहकारी संघ मध्ये पनि नमूनाको संघ बन्न सफल यस सहकारीमा हाल 7 विषयगत सहकारी संघहरू आबद्ध रहेका छन्, जसमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ, कृषि सहकारी संघ, दुग्ध उत्पादक सहकारी संघ, ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ, जडीबुटी उत्पादक सहकारी संघ र सामाजिक उद्यमी महिला सहकारी संघ। सहकारी संघहरूमा झण्डै 700 भन्दा बढी सहकारीहरू सक्रिय रहेका छन्। यी सहकारीहरू झण्डै 3,25,000 बढी सहकारीमा रहेको पाइन्छ। यस सहकारीले विभिन्न व्यवसायहरू पनि सञ्चालन गर्दै आएको छ। खाने साझा तेल मिल, साझा पेट्रोल पम्प, इभी चार्जिङ स्टेशन, त्यसै गरी आगामी दिनमा साझा अस्पताल समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ। यस जिल्ला सहकारी संघ चितवनले गरेका महत्वपूर्ण कार्यहरू, यसका भावी योजना लगायतका विषयमा चुनाव अध्यक्ष शरद कुमार बर्तौलाको भनाई।
1: जिल्ला सहकारी संघ चितवनको विषयमा जुन किसिमको जिज्ञासा यहाँले राख्नुभयो, यो विषयमा अब यो जिल्ला सहकारी संघ सुरुमा सहकारी ऐन अन्तर्गत रहेर जिल्ला साझा सहकारी संघ लिमिटेड हुँदै र 49 सालमा मन्त्री परिषदको निर्णयबाट यसको नाम परिवर्तन भई यो जिल्ला सहकारी संघ लिमिटेड

भएको छ र जिल्ला सहकारी संघ अहिले आफ्नो मातहतमा यसको 7 विषयगत संघहरू रहेको छ र यसले आफ्नो पनि आन्तरिक गतिविधिहरू पनि त्यसै गरी अगाडि बढाइराखेको छ र सबैभन्दा पहिला यसको पुरानो एउटा ऐतिहासिक कुरा के छ भने सिकौन जिल्ला सहकारी संघले 2017 यसले चाहिँ स्थानीय तोरीलाई किसानसँग किनेर स्थानीय तोरीलाई नै पेलेर शुद्ध खानी तेलको बिक्री वितरण गर्दै आइराखेको छ र उत्पादन गर्दै आइराखेको छ जसले उत्पादनलाई पनि जोड दिँदै आएको कुरा म यहाँलाई राख्न चाहन्छु र यसको साथसाथै अहिले आएर केही वर्ष यता 7-8 चाहिँ अब जिल्ला सहकारी संघले समग्र सहकारीहरूको चाहिँ अभियानमा बस पैरवी मात्रै गरेर पनि पुग्दैन संघ आफू पनि बाँच्नुपर्छ र यसका मातहतमा रहेका विषयगत संघहरूलाई पनि बचाउनुपर्छ र अभियानलाई नै जोड्दै लिएर जानुपर्छ भन्ने हिसाबले हामीले व्यावसायिक गतिविधिहरूलाई पनि अगाडि बढाएका छौँ व्यावसायिक परियोजनाहरू पनि हामी सञ्चालन गरेका छौँ त्यसमध्येमा अहिले एउटा रहेको छ साझा तेल उद्योग यसको इतिहास आफैमा पुरानो छ र दोस्रो अहिले साझा नमुना साझा पेट्रोल पम्प जुन अहिले नेपालमा अत्यधिक पेट्रोल इन्धन बेच्ने पम्पहरू मध्ये पर्छ यो कहिले पनि टप 10 दशौं स्थानमा परिराखेकै छ र एकपटक त 5 स्थानमा पनि पर्न सफल भएको थियो र यसले आफ्ना सेवाग्राहीहरूलाई चाहिँ पेट्रोल राख्न आउँदा डिजेल पेट्रोल राख्न आउँदाखेरि चाहिँ अन्य पेट्रोल पम्प भन्दा प्रति लिटर 20 दरले कममा आफ्नो उपभोक्तालाई र सेवाग्राहीलाई यसले उपलब्ध गराउँदै आएको कुरा पनि म तपाईँहरूको माझमा राख्न चाहन्छु र गत वर्ष यसको चाहिँ टर्नओभर यसको आर्थिक कारोबार चाहिँ 1.19 करोडको थियो र अहिले हामीले लक्ष्य लिएका छौँ यसको 1.30 करोड लाखभन्दा बढी चाहिँ यसको मूल्य अभिवृद्धि दर सहितको चाहिँ हुन जाने हामीले प्रक्षेपण गरेका छौँ र अलिकति समय पनि बाँकी रहेको छ र यो वर्ष जिल्ला सहकारी संघले अब नयाँ किसिमको व्यवसायलाई पनि ध्यान दिनुपर्छ र समयको माग अनुसार पनि जिल्ला सहकारी संघ चल्नुपर्छ भन्ने हिसाबले हामीले अहिले इभी चार्जिङ मेसिन जडान गरेका छौँ विद्युतीय सवारी साधनहरूलाई चार्ज गर्नका लागि विद्युतीय चार्ज गर्नका लागि 4 चाहिँ CCS2 4 गन र GPT 4 गन गरेर चाहिँ यसरी चाहिँ सेवा प्रदान हामीले सुरुवात गरिसकेका छौँ र यसको साथसाथै यो जिल्ला सहकारी संघको आफ्नो पनि अन्य आय आर्जन चाहिँ हुने छ र जस्तो सटर भाडाहरू छन् सभा हलबाट चाहिँ भाडाहरू आउँछ र यसबाट चाहिँ लगभग यसको आमदानी चाहिँ अब आउने वर्ष चाहिँ यसको 1.74 करोड प्लस

0: र सहकारीको जननी जिल्ला पनि भएको हुँदा यसले सहकारी
1: सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो ल्याइरहनु भएको छ। त्यसै गरी रेडियो शिवशक्तिबाट पनि इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रम प्रत्यक्ष रूपमा सुन्द्याइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ।
0: र यसको एउटा स्तर पनि के भन्दा 3 स्टार होटलको लेभलको बराबरको बनाउने सोचमा हामी गइराखेका छौँ र यसको साथसाथै हामी सामाजिक कार्यमा पनि जोडिराखेका छौँ। हरेक सहकारीले आफ्नो स्थापना दिवसको दिन होस् या वार्षिक उत्सव कार्यक्रमको दिन होस् या अन्य कार्यक्रम राखेर उहाँहरूले रक्तदान कार्यक्रम सञ्चालन गर्नुभयो भने हामीले प्रति चाहिँ रक्तदाता बराबर चाहिँ ₹100 दरले हामीले आर्थिक सहयोग पनि गरिराखेका छौँ। र यसको साथसाथै र महिला दिदीबहिनीहरूले सञ्चालन गरेका विभिन्न किसिमका सहकारीहरू कृषि सहकारी बचत तथा ऋण सहकारी उद्यमी सहकारी दुग्ध सहकारी र अन्य चाहिँ सहकारीहरूमा जे शुद्ध दिदीबहिनीहरूले मात्र रहेर सञ्चालन गरेको संस्थामा हामीले उहाँहरूको स्वास्थ्य ठिक हुनुपर्छ। उहाँहरू ठिक भए उहाँहरू स्वस्थ भए संस्था पनि स्वस्थ हुन्छ र त्यो संस्थाले राम्रो प्रगति गर्छ भन्ने हेतुले प्रत्येक संस्थालाई आगामी वर्ष चाहिँ स्वास्थ्य शिविर हेल्थ क्याम्प सञ्चालन गर्ने हामीले यो निर्णय पनि गरेका छौँ र अहिले पनि यो वर्ष पनि हामीले 5 वटा चाहिँ हेल्थ क्याम्प चलाइसक्यौँ।

आर्थिक भार हामीले लगाएका छैनौँ र उहाँहरूको उहाँहरूलाई चाहिँ अरू व्यवस्थापन गर्न यति मात्र नभइकन उहाँहरूलाई विशेष कार्यक्रमहरू गर्न पऱ्यो भने हामीले सभा हल पनि निशुल्क पनि दिएका छौँ र विषयगत सङ्घहरू पनि कोही अलि सम्पन्न हुनुहुन्छ कोही अलि कमजोर हुनुहुन्छ तर कमजोर सङ्घ पनि माथि उठिराखेको छ त्यसमाथि पनि दुग्ध सहकारी सङ्घ चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घलाई चाहिँ हामीले उसका व्यवसायहरू सञ्चालन गर्नका लागि चाहिँ हामीले हामीसँग हाम्रो स्वामित्वमा रहेको चाहिँ भरतपुर चाहिँ 15 स्थित चाहिँ फुलबारी चोकमा रहेको जग्गा करिब दुई बिघा जग्गा बराबरमा को जग्गाबाट 2 बिघा 7 गट्ठा जग्गा छ हाम्रो त्यहाँ त्यसमध्ये चाहिँ हामीले उहाँहरूलाई चाहिँ अहिले 5 गट्ठा चाहिँ एउटा परियोजना बनाउनका लागि उपलब्ध पनि गराएका छौँ। अब अरू सङ्घहरूलाई पनि हामीले व्यवस्थापन गर्दै जाने सोच बनाएका छौँ र उहाँहरूलाई पनि हाम्रो छत्र छायामा राखेर र हाम्रो हामीले अभिभावकीय भूमिका निर्वाह गरेर उहाँहरूलाई चलायमान बनाएर यो सहकारी अभियानलाई अगाडि बढाउने सोचमा हामी अगाडि बढिराखेकै छौँ।

0: हामीले अध्यक्ष बर्तौलाको भनाईबाट पनि यस सहकारी संघको अब्बलता बारे थाहा पाइसकेका छौ र अब यसबाट सेवा लिनुभएका केही सेवाग्राहीहरूको पनि कुरा सुनौ। यसैबीच सहकारीबाट नै तेल किनेर लग्दै गर्नुभएकी भरतपुर 10 सिंचाई रोड निवासी गंगा अधिकारी सहकारी संघले उत्पादन गरेको तोरीको तेलको विषयमा यस्तो बताउनुहुन्छ।
1: मैले सधैँ सहकारीकै तेल खान्छु, किनभने अब अन्त चाहिँ भुसक लाग्दैन, प्राइभेटको जे पनि मिसावट पनि हुन्छ सहकारीले चाहिँ त्यस्तो मिसावट गर्दैन भनेर मलाई चाहिँ त्यो विश्वासले नै त्यहाँको तेल लिएर आऊ। हामी चाहिँ अब तेल अब जे होस् म बिहा कार्य जे पर्दा नि मैले तेल ल्याउने त्यही गरौँ। सहकारीको त्यहाँ सदस्य होइन, म चाहिँ अब अन्तैको सदस्य हो, तैपनि अब सहकारी
0: कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यसै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण

0: पेट्रोल डिजल आफ्ना सवारी साधनमा प्रयोग गर्ने गरेका छन्। पछिल्लो समयमा इलेक्ट्रोनिक भेहिकल ईभी गाडी धेरै नै किनिएका छन्। इन्धन मूल्य आकाशीयकाले भने धेरै नेपालीको रोजाइमा ईभी गाडी हुने गरेको छ। त्यसैलाई मध्यनजर गर्दै सहकारी संघले आफ्नो कार्यालय परिसर भित्र नै विद्युतीय सवारी साधन ईभी चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ। चारवटा चार्जिङ उपकरणबाट आठवटा गाडी चार्ज गर्ने गरी स्टेशन सञ्चालनमा ल्याएको हो। सहकारी संघकै स्थापनाको दिवस अर्थात जेठ 24 गतेको अवसर पारेर सो ईभी गाडी चार्जिङ स्टेशनको समुद्घाटन समेत गरिएको हो। बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले ईभी चार्जिङ स्टेशनको समुद्घाटन गर्नु भएको थियो। यस संघको स्टेशनबाट चार्जिङ गर्दा सेवाग्राहीले धेरै खाले सुविधा पाउने संघ चितवनका सूचना अधिकारी कृष्ण सुरेशले जानकारी गराउनु भएको छ। यस चार्जिङ स्टेशनमा लहरे गाडी चार्ज गरिरहेका भरतपुरका युवा व्यवसायीले यस स्टेशन खुलेदेखि आफू गाडी चार्ज गर्न सधैँ संघ परिसरमा नै आउने गरेको बताउनुभयो। किन त यही चार्ज गर्न आउनुहुन्छ, अन्यत्र पनि त स्टेशन छ नि भन्दा उहाँ यस्तो बताउनुहुन्छ।
1: मेरो नाम उपेन्द्र ढकाल, भरतपुर छ, गीतानगर। म त चार्जिङ स्टेसन भनेको मेरो हिँड्ने आउँछ चार्ज गर्नलाई चाहिँ। हजुर हजुर, त्यति बेला सस्तो पनि छ हजुरको, फास्ट चार्ज पनि छ यहाँ, कस्तो चार्जर अन्त छैन हजुरको।
0: सञ्चालनमा ल्याइएको चार्जिङ स्टेशनको बारेमा हामीले जिल्ला सहकारी संघका सूचना अधिकारी कृष्ण श्रेष्ठसँग रहेर पनि कुरा गरेका छौं। सुन्छौ अबको क्रममा उहाँसँग गरिएको कुराकानी।
2: यो चाहिँ हाम्रो चाहिँ सिसिएस 2 भन्छ यसलाई चाहिँ। सिसिएस 2 मा चाहिँ तपाईँको हाम्रो दुईटा गन हुन्छ, यसमा
3: चारवटा
2: गन छ।

0: लो पिक आवर अनि पिक आवर अनि हाई पिक आवर भन्ने हुन्छ, त्यो पिक आवरको अनुसार चाहिँ हामीले अब हाम्रो यो चाहिँ तपाईँको जिल्ला सहकारी सङ्घ चाहिँ चितवन जिल्लाभरि भएका विभिन्न प्रकृतिका सहकारीहरूद्वारा सञ्चालित त्यो सङ्घ हो। त्यस कारणले गर्दाखेरि यहाँ चाहिँ हामीले उपभोक्ताहरूलाई कस्टमरहरूलाई चाहिँ तपाईँको सुपथ मूल्यमा हामीलाई धेरै फाइदा पनि चाहिँदैन, हामीलाई विशेष गरी हामीलाई चाहिँ तपाईँको प्रति युनिट यानि जति लाग्छ दुश के एनिएबाट त्यही अनुसारको हामीले रेट राख्न खोजेका छौँ र हामीलाई धेरै हाई प्रफिट पनि चाहिएको छैन। त्यसकारण अब अहिले तत्काल लागि हाम्रो सुरु पनि धेरै भएको छैन, 15 दिन जति भयो सुरु गरेको। यो सुरुवात गर्दाखेरि हामीले अहिले चाहिँ जम्मा 4 राखेका छौँ, 4 8 गन छ र यसरी हामीले सुविधालाई चाहिँ अझै बढाउन लागि चाहिँ हामीले अलिक हाम्रो अधिक स्पेस छ, यहाँ अगाडिपट्टि स्पेस छ, त्यसमा चाहिँ हामी अझै सिरियस टु चाहिँ अप्ने विचारमा छौँ।
1: यस सहकारी संघमा हाल 4 महिला सहित 19 संचालक सदस्यहरू रहनु भएको छ। 470 भन्दा बढी सहकारीहरू आबद्ध रहेका छन्। चितवन जिल्ला दुग्ध सहकारी संघ, कृषि सहकारी संघ, बचत तथा ऋण सहकारी संघहरूका कार्यालय सहित जिल्ला सहकारी संघकै सभाहाल सहित केही सटरहरू भाडामा पनि रहेका छन्। देशकै नमूना सहकारी बन्न सफल यस जिल्ला सहकारी संघले सहकारी अभियानको छाता सङ्घ बन्न सफल भएको छ। राप्तीदुन सहकारी बिक्री तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा पहिलो पटक दर्ता भएको यो संस्था यसरी हेर्दा जिल्ला सहकारी संघ लिमिटेड चितवनको स्थापना भने विक्रम सम्बत 2017 साल जेठ 24 नै मान्न सकिन्छ। जिल्लामा एकीकृत गरिएका विभिन्न 22 संस्थाहरू विक्रम सम्बत 2029 सालमा जिल्ला सहकारी संघमा रूपान्तरण भएको पनि मानिन्छ, जसको नामहरू यस प्रकार रहेको छ। भगवती साझा संस्था लिमिटेड जुन चाहिँ भण्डारामा रहेको छ, यस्तै गरी जनकल्याण साझा संस्था लिमिटेड जुन खैर रहेको छ, त्यस्तै जनसेवा साझा संस्था लिमिटेड जुन वीरेन्द्रनगरमा रहेको छ भने प्रगतिशील साझा संस्था लिमिटेड जुन पिठुवामा रहेको छ। जन प्रगति साझा संस्था लिमिटेड सौराहामा रहेको छ भने भीमोदय साझा संस्था लिमिटेड पदमपुरमा रहेको छ। जनजागृत हाम्रो साझा संस्था लिमिटेड रत्ननगरमा रहेको छ भने हाम्रो साझा संस्था लिमिटेड नारायणगढमा रहेको छ। त्यस्तै गरी नारायणगढमा नै नारायणपुर साझा संस्था लिमिटेड पनि रहेको छ भने मंगलपुरमा किसान साझा संस्था लिमिटेड रहेको छ। सर्वोदय साझा संस्था लिमिटेड गीतानगरमा रहेको छ भने शुक्रनगर साझा संस्था लिमिटेड रहेको छ। त्यस्तै यता विभिन्न संस्थाहरू रहेसँगै मेघौलीमा पनि रहेको छ, जुन संस्थाको नाम भने महेन्द्रेश्वर साझा संस्था लिमिटेड रहेको छ भने अमर साझा संस्था लिमिटेड पटिहानीमा रहेको छ। शिवनगरमा उज्जवल साझा संस्था लिमिटेड रहेको छ भने बरुवामा सोमेश्वर साझा संस्था लिमिटेड, त्यस्तै गरी जनहित साझा संस्था लिमिटेड पनि कल्याणपुरमा रहेको छ भने चण्डी भञ्ज्याङ साझा संस्था लिमिटेड रहेको छ। मुख्या कामना साझा संस्था लिमिटेड कुरिन्टारमा रहेको छ भने शक्ति खर्मा बालकुमारी साझा संस्था लिमिटेड रहेको छ। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्। फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईँले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँप्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार। तपाईँको प्रत्येक पल शुभ रहोस्।

0: Hawaii Islands on the Nuncha Radio Silence 89.8 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

नेताका अभिभावक नरेश मेहताले हस्ताक्षर गरेका छन् भने सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङले हस्ताक्षर गरेका छन्। मृतक द्वयको अन्तिम संस्कार आज दिउँसो 2 बजे गरिने भएको छ। गृहमन्त्री सुदन गुरूङ आज सिराहा जाने भएका छन्। सिराहामा उनले मृतकका आफन्तलाई भेट्ने कार्यक्रम छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीड़ित संघर्ष समिति बीच आज पुनः वार्ता हुने भएको छ। बिहिबार भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको बताइएको छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गरेका थिए। बिहिबार मन्त्री स्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको समेतमा वार्ता टोली गठन गरेका हुन्। समितिका सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल लगायतका रहेका छन् भने वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्। लघुवित्त पीड़ितले विभिन्न माग राखी असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरूले धितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने, लघुवित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने, सामूहिक ऋण प्रणालीको अन्त्य तथा एउटै व्यक्तिले विभिन्न लघुवित्तबाट लिएको ऋण एकीकृत गरी पुनर्तालिकीकरण गर्नुपर्ने, ब्याज दर सहुलियतपूर्ण हुनुपर्ने लगायतका माग राख्दै आएका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा जारी कर्फ्यूलाई सर्वसाधारणको सुविधाका लागि शुक्रबार बिहान केही समय खुकुलो पारिएको छ। प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लिटेलले एक सूचना जारी गर्दै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बिहान 2 घण्टा कर्फ्यू खुकुलो पारिएको जानकारी दिएका छन्। बिहिबार जारी कर्फ्यूका कारण जनजीवन प्रभावित भएपछि प्रशासनले आज बिहान 6 बजेदेखि 8 बजेसम्मका लागि आंशिक रूपमा खुकुलो गर्ने निर्णय गरेको। यस अवधिमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: सप्तरीको राजविराट क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। बिहिबार राति 10 बजेदेखि बोधे वर्षाइन क्षेत्रमा कर्फ्यू जारी गरेको प्रशासनले आज बिहान 8 बजेदेखि राजविराट क्षेत्रमा पनि कर्फ्यू जारी गरेको हो। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शुक्रबार बिहान 8 बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराट क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्लाधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यू लागू गरिएको क्षेत्रको पूर्वी सीमा खाडोखोला, पश्चिममा हुलाकी राजमार्ग अन्तर्गत जमुई थलई, उत्तरमा रूपनी रोड स्थित बसबिटी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्म रहेको छ। प्रमुख जिल्लाधिकारी थापाद्वारा जारी आदेशमा कर्फ्यूको उल्लंघन हुने कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने उल्लेख गरिएको छ। मधेसमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातकोत्तर तहको मास्टर अफ बिजनेस स्टडीज कार्यक्रम अन्तर्गत साउन 15 गते सञ्चालन हुने भनिएको बजार व्यवस्थापन विषयको परीक्षा स्थगित गरेको छ। परीक्षा नियन्त्रण महाशाखा किर्तिपुरद्वारा जारी सूचना अनुसार विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गराइएको हो। स्थगित भएका परीक्षा केन्द्रहरूको नयाँ कार्यतालिका यथाशीघ्र प्रकाशित गरिने डीनको कार्यालयले जनाएको छ। परीक्षा स्थगित गरिएका परीक्षा केन्द्रहरूमा जनकपुरको राम स्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्लाहीको सर्लाही क्याम्पस मलङवा र जनज्योति बहुमुखी क्याम्पस लालबन्दी रहेका छन्। त्यस्तै त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद बैठकबारे अनियल देखिएको छ। उपकुलपति नियुक्त भएको 27 दिन बितिसक्दा पनि परिषदले पूर्णता नपाउँदा बैठक अनियलमा परेको हो, जसका कारण विश्वविद्यालयको नीतिगत निर्णयमा समेत अप्ठ्यारो परेको छ। त्रिभुवन विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको दरबन्दी तोक्ने र सेवा आयोगको सिफारिशमा नियुक्त र बढ़ुवा गर्ने काम ठप्प भएको छ। बैठक बस्न नसकी शिक्षक तथा कर्मचारीहरूको तलब समेत रोकिने सम्भावना देखिएको छ। बैठक व्यवस्था दिनहरू कार्यकारी निर्देशक, केन्द्रीय विभागका प्रमुखहरू र क्याम्पस प्रमुखहरूको नियुक्ति प्रभावित भएको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री सुदन गुरूङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाब दिने कार्यसूची छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाब दिने कार्यसूची छ। बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसून जन्य विपद व्यवस्थापन र सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि संसद सचिवालयले जनाएको छ। राष्ट्रसभा अध्यक्ष नारायण प्रसाद दाहालले संविधानसभा प्रतिनिधि सभाका पूर्व सदस्य एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ। त्यस्तै शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दैछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल गरी कार्यसूची रहेको छ। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुललाई बोलाइएको छ। बैठक दिउँसो 2 बजे बस्नेछ। चीनसँगको उत्तरी नाका तातोपानी जोड्ने देशकै प्रमुख व्यापारिक मार्ग अरनीको राजमार्ग विगत 2 सातादेखि पूर्ण रूपमा अवरूद्ध बनेको छ। लगातारको पहिरोका कारण राजमार्ग ठाउँ ठाउँमा भत्किएपछि सवारी साधनको आवतजावत समेत ठप्प बनेको छ। तर बाटो बन्द भएको 2 साता बितिसक्दा पनि सड़क खुलाउन सरकार तथा सम्बन्धित निकायले कुनै ठोस कदम भने चालेको देखिँदैन, जसका कारण सीमावर्ती क्षेत्रका बासिन्दा तथा चीनबाट सामान आयात निर्यात गर्ने व्यवसायीहरू निकै शास्ति भोग्न बाध्य भएका छन्। त्यसै निरन्तर पहिरो जाँदा राजमार्गभन्दा माथिको क्षेत्रको बस्ती नै जोखिममा परेको छ। सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका स्थित कोदारीको एक पहिरो भर्ने स्थानमा पहिरो गएपछि राजमार्ग अवरूद्ध बनेको हो। साथै सोही राजमार्गको डाकलाङ क्षेत्रमा पनि पहिरोका कारण सड़क पूर्ण रूपमा क्षति पुगेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। मधेस, लुम्बिनी र लगायतका तराई भूभागमा आंशिक बादल लागेको छ भने कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको थोरै स्थान तथा गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि बोर्ड अफ पीसले सम्झौता गरेको बताएका छन्। हमासका एक वरिष्ठ अधिकारीले पनि बीबीसीलाई संगठन गाजामा पूर्ण रूपमा निशस्त्रीकरण गर्ने योजनामा सहमत भएको बताएका छन्। उनका अनुसार यसबारे औपचारिक वक्तव्य चाँडै सार्वजनिक गरिनेछ। इजरायलले भने अहिलेसम्म सम्झौताबारे सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन। ट्रम्पले निशस्त्रीकरण प्रक्रिया पूरा हुँदै गएपछि इजरायली सेना गाजाबाट फिर्ता हुने बताएका छन्। उनले यसलाई गाजामा अन्तत नयाँ प्यालेस्टाइनी सरकारको शासन स्थापना गर्ने दिशामा महत्वपूर्ण कदम भनेका छन्। त्यस्तै निर्मल पूर्जाको नेतृत्वमा रहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहण टोली विश्वकै अग्ला हिमाल मध्ये एक पाकिस्तानको ब्रोड पीकमा हिम पहिरो गएपछि बेपत्ता भएका छन्। पाकिस्तानका पर्वतारोहण अधिकारीका अनुसार काराकोरम पर्वत श्रृंखलामा पर्ने 8,047 मिटर अग्लो ब्रोड पीकमा बिहिबार मध्यान्हतिर हिम पहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन। आरोहण टोलीमा एक अमेरिकी, एक चीनिया नागरिक, एक ओमानी नागरिक र 5 नेपाली रहेको बताइएको छ। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटल प्लेटफर्ममा फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यसबाट पनि प्रत्यक्ष रूपमा हामीलाई हेरिराख्नु भएको छ, सुनिराख्नु भएको छ। त्यसै गरी युट्युबमा पनि नेपाली नेटवर्क टीभी मार्फत पनि यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ र यो बाहेकका अन्य धेरै डिजिटल प्लेटफर्महरूबाट पनि हामीलाई तपाईँहरू यतिखेर प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ र नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। यहाँ चाहिँ हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनैतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्दै गर्दछौ र विशेष गरी त्यहाँ सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। फेरि एकपटक मधेसमा फैलियो तनाव सद्भावका लागि सर्वपक्षीय पहल यतिखेर भइरहेको छ। एउटा व्यक्ति व्यक्तिबाट शुरू भएको यो आगो यत्र तत्र फैलिसकेको छ। समस्या समाधानमा सरकारले तत्काल पहल कदमै लिन नसक्दा तनाव सुनसरीबाट सप्तरी, सिराहा, धनुषा र पर्सासम्म यतिखेर फैलिएको छ। हालसम्म दुई जिल्लामा तीनजनाको मृत्यु भइसकेको छ। सुनसरी घटनाको पाँचौं दिन बल्ल प्रधानमन्त्रीको भिडियो सन्देश आयो। गृहमन्त्रीलाई बल्ल बल्ल हिजो घटनास्थलतर्फ पठाइएको छ। यो ढिलासुस्ती किन भएको छ, के हो यसमा धेरै आशंकाहरू यतिखेर नागरिकहरूले गरिरहेका छन्। स्थानीय तहका जनप्रतिनिधि, प्रदेश तथा संघका सांसद, राजनीतिक दल, सांसद, नागरिक समाज र समुदाय स्तरमा कुनै पनि संवाद यतिखेर भएन। घटना लगतै गृहमन्त्रीले सुरक्षा समितिको बैठक राखे, प्रधानमन्त्रीले व्यवस्था गरे, प्रधानमन्त्रीले चौथो दिन मात्र सशस्त्र र नेपाल प्रहरी प्रमुखसँग भेटे, पाँचौं दिन सुरक्षा परिषदको बैठक बोलाए, घटनाको पाँचौं दिन मात्रै गृहमन्त्री घटनास्थल पुगे, प्रधानमन्त्रीले भिडियो सन्देश दिए, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्के र पूर्वाधार विकास मन्त्रीका स्वकीय सचिव पारस छेत्रीले सुनसरीमा सर्वपक्षीय बैठक चलाए, सुनसरीमा दुई पक्षको झडप हुँदा सुरक्षाकर्मीबाट अत्याधिक बल प्रयोग, कम्मरमाथि घातक हतियारबाट गोली प्रहार,

0: ढाका मृतकको घाँटीमा गोली, सुनसरी र सिराहामा ज्यान गुमाउनेको संख्या 3 पुग्यो। अन्य स्थानीय र सुरक्षाकर्मी समेत घाइते भएका छन्। सुरक्षा निकायले हिंसा हुन सक्ने सूचना 3 वर्ष अघि नै सरकारलाई दिए पनि त्यसको व्यवस्था, सुनसरीमा घटना हुनु अघि सूचना लिने प्रयास नै गरिएन। सामाजिक सञ्जालमा धार्मिक द्वन्द गराउन बनाइएका सामग्रीको निगरानी, अनुगमन तथा कार्यवाहीमा यतिखेर शून्यता देखिएको छ। पुराना सामाजिक सद्भाव भड्काउने खालका भिडियोहरू यतिखेर सामाजिक सञ्जालमा यत्रतत्र सार्वजनिक भइरहेका छन्। आदरणीय श्रोता, प्रहरीहरूमाथि पनि गोली प्रहार भएको छ। हिजो मात्र एकजना प्रहरीमाथि घातक गोली प्रहार भएको भन्ने खबर प्राप्त भएको छ। उनी यतिखेर घाइते अवस्थामा छन्। यो समग्र परिस्थितिको विषयमा किन सरकार बेखबर बने, किन सरकारले यसलाई समयमा निर्क्यौल गर्न सकेन, किन सरकार यसमा गैर जिम्मेवार बन्यो, यतिखेर निकै धेरै प्रश्नहरू उठेका छन्। 5 दिनसम्म मात्रै सरकार बिउजने कारण के हो, यसमा नियत के छ, यसको मकसद के हो, आज धेरै प्रश्नहरू यतिखेर उठिरहेका छन्। त्यसैले गर्दाखेरि आजको नेपाली बसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। बसमा डाक्टर शरद सिंह यादव हुनुहुन्छ। शरदजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद, नमस्कार।
0: अहिले तपाईँले राम्रोसँग थाहा छ होइन, यो धार्मिक द्वन्द यतिखेर फैलाइएको छ, धेरै अपवाहहरू सामाजिक सञ्जालबाट पनि। यो आगो दम्कियो, सामान्य विवादबाट दम्किएको आगो आज देशका धेरै ठाउँहरूमा अर्थात तराईकै पनि धेरै जिल्लाहरूमा चाहिँ फैलिएको छ। यसमा सरकारको भूमिका, सरकारले लिनुपर्ने तदारूकता, जस्तो सप्तरी सिधा धनुषा प्रसादसम्म चाहिँ यो आगो फैलिसकेको छ। यसमा ढिलासुस्ती भएको हो, त्यहाँको तनाव के हो,

0: जिल्ला प्रशासनका प्रमुख र प्रहरी प्रमुखले हामीले कुनै किसिमले त्यहाँ गोली चलाउने आदेश दिएका छैनौं भनिराख्दाखेरि त्यो घटना शंकास्पद देखियो र जुन बेलामा त्यो घटना घटेको छ त्यहाँ बत्ती काटिएको छ र एउटा साम्प्रदायिक घटना लाई मोड दिनलाई त्यस्तो किसिमका घटनाहरू त्यहाँ चाहिँ भएको हामीले बुझेका छौं र त्यसपछिका जुन विकसित घटनाक्रमहरू छ जसरी तपाईँले अहिले सारा मधेसभित्र आगो जलेको अवस्था छ सरकार पाँच दिनपछि हिजो मात्रै प्रधानमन्त्रीजीले शान्ति कायम गर्नको लागि आपसी सद्भाव कायम गर्नको लागि उहाँले जुन सम्बोधन नेपाली र मैथिलीमा गर्नुभयो त्यो सकारात्मक छ तर त्यो ढिला भयो र जसरी गृहमन्त्रीजी केही दिन अगाडि मात्रै तपाईँको नाका नाकामा स्टिङ अपरेशन गर्दै हिँड्दै कुकुर डुलाउँदै हिँड्नुहुन्थ्यो तपाईँको के अरे होटलहरूमा छापा मार्दै हिँड्नुहुन्थ्यो त्यो गृहमन्त्री पाँचौं दिनपछि बल्ल त्यहाँ यति धेरै घटना घटिसकेपछि सारा मधेसमा आगो बलिसकेपछि उहाँ हिजो जसरी जानुभयो उहाँले पनि ढिला गर्नुभयो यसले एउटा के देखाउँछ भने राज्य खास गरेर मधेसको कुरामा भोट लिन मात्रै यिनीहरू तयार थिए जब मधेसका युवाहरूमाथि गोली चलाइएको छ झण्डै अहिले तीनजना युवाले शहादत प्राप्त गरिसकेको छ यति हुँदाहुँदै पनि उहाँहरूमा जुन तवारुकता जुन तपाईँको एउटा सरकारको स्थिति हुनुपर्थ्यो त्यो चाहिँ देखिन त्यो चाहिँ निन्दनीय छ
1: सरकारले सरकार पहल कदमी लिन सकेन होइन त्यसपछि यो तनाव चाहिँ बढ्दै गयो त्यसो भए यो पूर्व तयारी
0: पहल कदमी लिइदिएको भए र राज्य छ भन्ने अनुभूति जनतालाई गराइदिएको भए सायद आज यो घटनाहरू यहाँसम्म आइपुग्ने थिएन कि भन्ने प्रश्न चिन्ह छ जहाँसम्म हामी मधेसवादी दल मधेसका एउटा नागरिकको नाताले यो घटनाहरूको विश्लेषण गर्दाखेरि मलाई त कस्तो लाग्छ भने अहिले हामीले हजारौंको बलिदानपछि प्राप्त गरेको अधिकार जुन चाहिँ सीमांकित आदिवासी जनजाति मधेसी थारू मुस्लिम लगायतका अधिकार समावेशी समानुपाती सिद्धान्त गणतन्त्र संघीयता यो चीजहरूलाई नै मास्नलाई यो चीजहरूलाई खोस्नलाई यो दंगाहरू धार्मिक र जातीय दंगाहरू फैलाउने काम केही समूहहरूबाट हुँदैछ त्यही भएर म तपाईँको लोकप्रिय संचार माध्यमबाट नै सबैजनालाई सचेत हुन आग्रह गरे सबैजनालाई संयमित हुन पनि आग्रह गरे र

0: मिलेरै बस्नुपर्छ र एक अर्काको धर्मलाई सम्मान गर्दै जसरी हुन्छ शान्ति कायम गर्नतिर हामी सबै लाग्नुपर्छ भन्ने चाहिँ म यहीँबाट अनुरोध पनि गर्न चाहे
1: होइन जस्तो अब त्यो सुनसरीबाट जुन एउटा धार्मिक द्वन्दको राको फैलाउने काम भयो जुन तरिकाले चाहिँ त्यो बढ्यो अगाडि गयो यो समग्रमा हेर्दाखेरि सरकारको अलिकति ढिला सुस्ती त्यसपछि अन्धाधुन्ध त्यो राति चलेको आइतबार राति चलेको गोली त्यसबाट चाहिँ एकपक्षीय रूपमा चाहिँ त्यो गोली प्रहार गरिएको विषय हिजो मात्र सुनिँदैछ प्रहरीमाथि समेत गोली प्रहार भएर एकजना घाइते हुनुभएको भन्ने विषय पनि छ होइन यो फैलिँदै गर्दाखेरि यसका पछाडिका पाटाहरूलाई चाहिँ तपाईँले कसरी विश्लेषण गरिरहनु भएको छ अहिले
0: होइन केही दिन अगाडि मात्रै हाम्रो प्रहरी प्रमुख दानबहादुर कार्कीज्यूले एउटा मधेसको बारेमा एउटा सन्दर्भ राख्दाखेरि उहाँले मधेसका सीमाहरूमा अनाकृतिक रूपमा गैर नागरिकहरू रोहिङ्ग्या शरणार्थीको रूपमा सोमालियाको शरणार्थीको रूपमा पाकिस्तानको शरणार्थीको रूपमा भित्रिँदैछ यिनीहरूमाथि निगरानी गर्नुपर्नेछ तर एउटा देशको प्रहरी प्रमुखले यति ठूलो चिन्ता जाहेर गरिसकेपछि त्यसमाथि गृह प्रशासनले के एक्सन लियो र त्यसलाई कसरी तपाईँको छानबिन गर्यो भन्ने कुरा चाहिँ बाहिर आएन. यो नेपालभित्रै बसेका हिन्दू होस् अथवा तपाईँको बुद्धिस्ट होस् अथवा तपाईँको के अरे मुस्लिम होस् यिनीहरू चाहिँ सबै मिलेर बस्ने जुन एउटा वातावरण बनाएको थियो त्यसमा मलाई लाग्छ यो जुन बाहिर शक्तिहरू जुन बाहिरबाट शरणार्थीको रूपमा जुन व्यक्तिहरू भित्रिएको छ यिनीहरूले मधेसलाई खास गरेर अशान्त गर्न खोज्दैछ र मैले एउटा

0: चाहिँ रीतिरिवाज चालचलन धर्म समेत मनाउनका निम्ति अग्रसर भएको एउटा समाजमा चाहिँ यस्तो खालको वितण्डा हुन त पछिल्लो समय केही छिटपुट मात्रामा देखिँदै पनि आएका छन्, तर अहिले यो बल्ने गरी नै जो यो आइरहेको छ त्यसमा चाहिँ आगोमाथि घिउ थप्ने काम होइन नुनचुक छर्किने काम चाहिँ कहाँबाट कसरी कसको माध्यमबाट भइरहेको छ जस्तो लाग्छ सर?
1: यस्तो छ, हेर्नुहोस्, नेपालको इतिहास हामीले हेर्दाखेरि जहाँ 82% भन्दा बेसी हिन्दूको बसोबास छ र तपाईँले इतिहास हेर्नुभयो भने आजसम्म यो देशमा धार्मिक दंगा फैलिएको कहिले कुनै किसिमको इतिहास छैन। यसले एउटा के देखाउँछ भने बहुसंख्यक हिन्दू भएको

0: बाहिर सेनाले निकालिदिया छ, सबैको घाँटी र टाउकोमा गोली हानेको अवस्था छ। हिजो सिरामा तपाईँले हेर्नुभयो, 12-13 वर्षको बच्चाले गोली हानेर मारिएको छ। यसले के देखाउँछ भने राज्य अहिले चाहिँ संवेदनशील छैन। त्यही भएर मैले पटक पटक के भने जनता नै एक आपसमा सद्भाव कायम गर्न अब निस्किनुपर्छ। नागरिक समाज, राजनीतिक दलदेखि लिएर समाजका अगुवाहरू मिलेर कम्तीमा बच्चाहरूको जान जोगाउने तर्फ हामी लाग्नुपर्छ। यसको छानबिनदेखि लिएर हरेक कुरा यो पछि गरौंला, तर अहिले लागेको आगो निभाउनेतिर हामी सबै लागौं र सरकारले गरेका कामको लेखाजोखा पनि यही जनताले गर्छ। जुन सरकारलाई मधेस प्रदेशमा सबभन्दा बेसी मत दिएर मधेसी प्रधानमन्त्री हुन्छ भनेर बालेन्द्र शाहलाई जसरी प्रधानमन्त्री बनाएर अत्यधिक मत दिएर जुन मधेसले पठाएको छ, आज त्यो मधेस पीड़ामा छ। 5 दिनपछि बल्ल प्रधानमन्त्री र गृहमन्त्रीको निन्द्रा खुलेको अवस्था छ। यही मधेसी जनताले फेरि यसको मूल्याङ्कन गर्नेछ र लोकतन्त्रमा आफ्नो मत मार्फत फेरि यिनीहरूलाई सजाय दिन्छ भन्ने चाहिँ मेरो मान्यता छ।
1: अब एउटा कुरा नि, जस्तो अब त्यहाँको सद्भाव कायम गर्नुपर्नेछ, त्यहाँ चाहिँ होइन मिलेर बसेको समाजलाई फेरि पुनर्चाजकी पुनर्जागृत गराउनु पर्नेछ, पहिलेको अवस्थामा त्यो समाजलाई चाहिँ फर्काउनु पर्ने एउटा स्थिति छ। हिजो मात्रै गृहमन्त्री स्पटमा पुग्नु भएको विषय पनि आयो, विराटनगर हुँदै कता कता त्यहाँ गइरहेको विषय पनि छ, किनभने प्रधानमन्त्रीले हिजो छोटो सन्देश फेसबुक मार्फत जारी गर्नुभयो र त्यस पछाडि त्योभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको सक्रियता लोभलाग्दो पनि देखियो भनेर धेरैले प्रशंसा पनि गरेका थिए। उहाँले चाहिँ सर्वदलीय बैठक बोलाएर जहाँ चाहिँ गृहमन्त्रीको उपस्थिति किन भएन भनेर

रवि लामी छानेजीको कुरा उठाइराख्दाखेरि उहाँ एउटा पार्टीको अध्यक्षको नाताले जुन पार्टी अहिले सत्तामा छ, राज्य सञ्चालन छ, त्यो पार्टीको अध्यक्षको नाताले उहाँले गरेको काम प्रशंसनीय छ, म यसको सराहना पनि गर्छु। तर अहिले देखिएको समस्या के छ भने राज्य विहीनताको सवाल कसरी उठ्यो भने पार्टी र के अरे सरकारको तपाईँको प्रतिनिधित्व कुनै किसिमको सामञ्जस्यता देख्दैन। पार्टी एकतिर छ, सरकार एकतिर छ, प्रधानमन्त्री गृहमन्त्रीको पार्टीसँग कुनै संलग्नता देखिएन, कुनै छलफल उहाँहरूले गर्नुहुन्न, कसरी अगाडि बढ्ने भन्ने कुरा उहाँहरूलाई थाहा छैन। उहाँहरू एउटा छुट्टै ढंगले छुट्टै तरिका एकदमै आफ्नै हिसाबले काम गरिराख्नु भएको छ। अहिले हामी आपसी सद्भाव कायम गर्नुपर्छ भनिराख्दाखेरि तपाईँले जसरी 82% भन्दा बेसी हिन्दू भएको देशमा जसरी अरू धर्महरूलाई पनि हामीले यहाँ रक्षा गरेर बस्नुपर्छ भनिराख्दाखेरि आज जसरी सुनसरीमा गृहमन्त्री जाँदाखेरि त्यहाँबाट पनि उहाँ भाग्नुपर्ने अवस्था देखियो। यति आक्रोशित छ जनता किन तपाईँ यसरी ढिला आउनुभयो भनेर। आज प्रधानमन्त्रीको सम्बोधनले मात्रै पुग्दैन, राज्यलाई कसरी फंक्सन गर्ने, खास गरेर सुरक्षा निकायले कसरी निर्देशन दिने, त्यो गृहमन्त्रीको काम हो। गृहमन्त्री त्यहाँ भोलिपल्ट पुग्नु पर्थ्यो तर उहाँ ढिला पुग्नुभयो। अब देशभित्र जुन देश सदियोंदेखि तपाईँको एउटा हिन्दू राष्ट्रको रूपमा स्थापना भएको देश थियो, गणतन्त्र आइसकेपछि यसलाई धर्मनिरपेक्ष बनाइयो, तथापि पनि यहाँ जसरी तपाईँले संविधानकै कुरा गर्नुभयो भने त्यहाँ चाहिँ अहिले थुप्रै कुराहरू संशोधन गरेर यो संविधान नै हटाउने तर्खरमा यिनीहरू लागेको छ। जुन व्यक्तिलाई संविधान संशोधन मस्यौदा समितिको तपाईँको संयोजक बनाएको छ त्यो व्यक्तिलाई चिन्दैन कसैले, त्यो व्यक्ति विज्ञ होइन, र त्यो व्यक्तिले झन्डै झन्डै 82-84% तपाईँको संविधान को धाराहरूले संशोधन गर्नुपर्छ, त्यसमा गाईलाई हटाएलाई गैडामा राख्नुपर्छ, यावत कुराहरू जुन हिन्दूको मर्म र तपाईँको के अरे मनमाथि चोट पुर्याउने कामहरू

0: 35 दिनसम्म त्यत्रो भीड़भाड़मा आन्दोलन भयो, एउटा गोली चलेन, एउटाले ज्यान हैन त्यो त्याग गर्नु परेन। आज हेर्नुस् त एक रातको घटनाले एउटा विवादले चाहिँ कति जना घाइते छन्, कति जनाको मृत्युवरण भयो, कम्बरमाथि कति गोली लागे, यो त हेर्दै पनि यो त सोच्दै पनि निकै ठूलो दर्दनाक कथा होइन र भने
1: हामी राज्यसँग तपाईँको विरोध गर्दाखेरि, राज्यमा हामीले आन्दोलन गर्दाखेरि यदि हामी सच्चा नागरिक छौं, देशलाई माया गर्छौं भने हाम्रो आन्दोलन पनि त्यही अनुसारको हुन्छ। र जुन तपाईँले दिल्लीको कुरा गर्नुभयो, त्यहाँका जनताहरू धेरै सचेत छ, त्यहाँका जनताहरूले आफ्नो देशलाई माया गर्छ र माग पूरा गर्नको लागि शान्तिपूर्वक, त्यो गान्धीको देश हो, शान्तिपूर्वक त्यहाँ चाहिँ धरना जुलुस प्रदर्शन हुन्छ र त्यत्रो लाखौंको जनसंख्यामा उर्लिएका विद्यार्थीहरूलाई पनि त्यहाँ शिक्षा मन्त्रीले राजीनामा दिएर त्यसलाई साम्य पार्ने काम भयो। तर नेपालको व्यवस्था चाहिँ फरक छ। अहिले नेपालको जनताभित्र यहाँ चाहिँ तपाईँले, मैले बारम्बार भन्दैछु, बाहिर शक्तिहरूले फण्डिङ गरेको छ, बाहिरको शक्तिहरू यहाँ आएको छ, त्यही भएर उनीहरूलाई न यो देशसँग माया छ न हाम्रो जनतासँग माया छ। त्यही भएर त्यहाँको आन्दोलन र नेपालको आन्दोलन फरक छ। मैले पटक पटक भने, हामीले प्राप्त गरेको उपलब्धि, संघीय गणतन्त्रलाई र समावेशिक समानुपातिक सिद्धान्तलाई र जनजाति आदिवासी थारू मुस्लिम लगायत हिन्दू लगायत सबैको तपाईँको अधिकारलाई अहिले चाहिँ कुल्चेर यो देशमा एउटा नयाँ व्यवस्था ल्याउने चाहिँ यिनीहरूले प्रपञ्च रहँदैछ, जुनबाट हामी सबै सावधान हुनुपर्छ।
0: अब एउटा विपक्षी दलहरू अर्थात सर्वदलीय बैठकबाट पनि एउटा सद्भावका लागि अपील गरिएको छ, त्यहाँ चाहिँ जस्तो मधेसको अहिलेको ठ्याक्कै अवस्था के हो, त्यहाँको चित्र के हो?
1: अब यस्तो छ, हेर्नुहोस्, यो जुन आन्दोलन अहिले चर्केको अवस्था छ, खास गरेर मधेसका जिल्लाहरूमा, करिब करिब सबै जिल्लामा, पूर्वी जिल्लाहरूमा मधेसमा आन्दोलन चर्केको अवस्था छ। त्यहाँ एक पक्षीय ढंगले सोचेर अब चाहिँ हुँदैन। सर्वदलीय बैठक बसिसकेपछि, नागरिक समाजका अगुवाहरू बसिसकेपछि, अब हामी चाहिँ जनधनको क्षति हुन दिनु हुँदैन भन्ने कुरातिर संवेदनशील भएर, र त्यही सन्देश पनि रवि लामी छानेजीले सर्वदलीय बैठकद्वारा दिन कोशिस गर्नुभएको छ। यसमाथि चाहिँ हामी सबै अलिकति गम्भीर भएर लाग्नुपर्छ र जनधनको क्षति रोक्नुपर्छ, र भोलिका दिनमा यो घटना कसरी घटे, कसले घटाए र अब नघटोस् भन्नको लागि त्यो खास गरेर सीमा क्षेत्रमा निगरानी बढ़ाउने र गैर नेपालीलाई त्यहाँबाट लखेट्नुपर्छ, र यो विभिन्न धर्मको नाममा, संस्थाको नाममा गरिएका फण्डिङहरूलाई मोनिटर गरेर यो फण्डिङ कहाँबाट आउँछ, किन आउँछ, के का लागि आउँछ, यही नै मूल चुर कुरो हो। यसलाई जबसम्म तपाईँले सक्रियताको साथ यसलाई चाहिँ कन्ट्रोल गर्नुहुन्न, तबसम्म यो समस्याहरू बारम्बार आइरहेको
0: छ। हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। डाक्टर साहब नमस्कार,
1: मलाई बोल्नको लागि समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो शरद सिंह यादव, जनअधिकार पार्टीका अध्यक्ष र मधेसका जानकार, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: जम्मा गरायो, सँगैसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन दुःख हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
3: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
2: जे पाए त्यही खालास अनि रोगले समात्ला
3: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
2: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
6: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
7: बीच होम इन्टरनेट नागरिक क्षेत्रका अगुवा डाक्टर सुन्दरबाणी दीक्षित हुनुहुन्छ डक्साब नेपालीहरूले धेरै सुने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार डाक्टर अब एउटा कुरा के डाक्टर किनभने अहिले देशमा फेरि एकपटक चाहिँ भाद्र 23 र 24 झर्को दिने गरी मधेस जलिरहेको छ यो किन के कारणले कसको कमजोरीले भयो यस्तो
8: यो भाग जो 23-24 झल्कन होइन कि यो धेरै खतरनाक कुरा भएको छ धेरै नै खतरनाक यो चाहिँ त यसो खतरा तपाईँ कसरी बुझ्नुहुन्छ भनेदेखि संसारभरि हेर्नुहोस् अहिले भारतमा हेर्नुहोस् बंगलादेशमा हेर्नुहोस् पाकिस्तानमा हेर्नुहोस् सबैतिर यो जब धार्मिक दङ्गा हुन्छ नि त्यो चाहिँ सबभन्दा खतरनाक अहिले संसारभरि प्रब्लमै त्यही छ त्यसैले यो चाहिँ जुन भयो यसलाई भड्किन दिन कुनै हात हुँदैन अनफोर्चुनेट यो भड्किँदै गयो अब यसमा चाहिँ नि अहिले मैले हेर्दाखेरि हाम्रो यो सरकार मात्रै होइन धेरै धेरै पहिलेको जबदेखि हाम्रो बोर्डरबाट चाहिँ नि घुस खाँदै बाहिरियाले भित्राउँदै गऱ्यौँ यी बाहिरका रोहिङ्ग्याहरूलाई युपीका बिहारका यी मुसलमानहरू भित्राउँदै हामीले गऱ्यौँ नि आरामसँग गऱ्यौँ कसैलाई थाहा भएन संख्या बढ्दै गयो नेपाली मुस्लिमहरू नेपालमा बसेका बसोबास गरेका पहिलेका उनले कहिले पनि यसो गर्दैनन् यो कहिले पनि भएको छैन पञ्चायत कालमा एकचोटि अलिकति रोधन भएको त्यति मात्रै हो अहिले जुन हालसम्म देखिया छ यो सबै बाहिरबाट आएका यो कट्टरपन्थी मुस्लिमले गरेका छन् यहाँका हाम्रो मुस्लिमहरू विचारा त्यो जो मच्छरवालाहरूलाई पनि उग्र बनाइसके यो यति खतरनाक छ यो त मुलुक टुक्रिने अवस्थामा यो जानु छ त्यति बेला चाहिँ सरकारले सिधै दिनुपर्छ अहिले भारतमा जुन गरेका छन् नि बाहिरबाट आएका मुस्लिम बङ्गलादेशबाट आएका रोहिङ्गाहरू यिनीहरूले खतरा निम्ति भारतमा त अहिले बाहिर खेदेर पठाइरहेका छन् भनेदेखि नेपालले पनि अहिले मच्छर होला त त्यसपछि इमिडिएटली चाहिँ नि बाहिरिएका चाहिँ मुस्लिमहरू जो आएका छन् रोहिङ्ग्या हुन् कि बङ्गलादेशी हुन् कि युपी बिहार यिनलाई चाहिँ आइडेन्टिफाई गरिकन निकालिहाल्नुपर्छ नत्र नेपाल टुक्रिन्छ
7: होइन भनेपछि यो बाहिरबाट आएकाहरूले चाहिँ यो भिटन्डा मचाइरहेका छन् डाक्टर
8: हो डेफिनेट डाउट छ नेपालीहरूले यसो गर्दै गर्दैनन् हेर्नुहोस् अहिलेसम्म हालसालमा हेर्नु पहिमा पञ्चायत कालमा पनि एकचोटि महेन्द्रको टाइममा चाहिँ यो भएको थियो रौतहाटमा अलिकति भएको थियो महेन्द्रले यति सिरियसली लिएको त्यो बेलामा तत्काल गृहमन्त्रीले चाहिँ नि कानुन मन्त्रीलाई तत्काल तरामा पठाइ त्योभन्दा आउ जाउ थिएन नि उनीहरू तत्काल पठाइकन तुरन्त साम्य गर्न मन्त्रीलाई नै पठाइकन साम्य पारेको थियो त्यो बाइदवे सानो घटना थियो अहिले हेर्नुहोस् दुर्गाको मूर्तिलाई विसर्जन जान्छन् ढुङ्गामुढा हनुमानजीको चाहिँ नि प्रोसेसन चल्छ ढुङ्गामुढा अब बमभोलाको चाहिँ चल्छन् त्यहाँ ढुङ्गामुढा यो त सुनियोजित एकदम कट्टरपन्थी कारण गरेका छन् नेपाली मुसलमानहरू यहाँको शताब्दीमा बसेका मुसलमान यस्तो गर्दैनथे गरेका थिएनन् गर्दा पनि गर्दैनन् यी बाहिरबाट आएकाले गरेका छन् उनलाई देशको माया छैन देश भत्ताभुङ उनलाई के माया छैन यहाँ बसोबास गर्ने त माया छ आफ्नो घर भयो आफ्नो परिवार भयो बाहिरबाट आएको माया हुँदैन यो अहिले जे भएको छ 100% बाहिरका चाहिँ म्याक्सिमम हात छ यहाँ भित्र यहाँका चाहिँ ब्रेन वास कसरी गरेका छन् त्यो पक्का छ र सरकारले यसलाई सिरियसली लिएर आइडेन्टिफाई तत्काल गर्न थालेन भनेदेखि चाहिँ नि यो कसरी कतिले नागरिकता पाइसके घुस खुवायो नागरिकता पायो यो घुस खुल्यो र भ्रष्टाचार यो भएको हो यो तत्काल

0: उहाँले भन्नु प्रधानमन्त्रीको बल्ल वाक्य फुट्यो, वाक्य फुट्यो, अनुहार त फुटेन नि, अन्त्यमा त्यो पो छ त, प्रधानमन्त्री त लुकेर बसेका छन्, यस्तो लुकुवा प्रधानमन्त्री मैले अहिलेसम्म देखाएको थिएन, बाबा 7 सालदेखि मैले प्रधानमन्त्री हेर्दै आएको छु, यस्तो लुकुवा र म्युजिक फेस गर्न नसक्ने प्रधानमन्त्री मैले अहिलेसम्म देखाएको थिएन, कुनै कुरा म फेस गर्न नसक्ने रहेछ कि, आज यत्रो दङ्गा फसाद छ, किङ महेन्द्र टाइममा गृहमन्त्रीलाई तत्काल पठाएर चाहिँ साम्य पार्छन्, हाम्रो प्रधानमन्त्री एक सब उनको स्ट्याटस देख्ने, उनको राज्य स्ट्याटसबाट चल्दो रहेछ कि, त्यो चाहिँ हाम्रो प्रधानमन्त्री कहाँ हो कहाँ हो, अहिले अहिले सबैको मुखमा हेर्नुहोस् खै प्रधानमन्त्री कहाँ छन्, लापत्ता प्रधानमन्त्री भन्नु पो भइरहेको छैन नि, प्रधानमन्त्री कुरा छोड्नुहोस्, अब चाहिँ हामीले चाहिँ आज राष्ट्र चाहिँ यो प्रधानमन्त्री काम चाहिँ यो मात्रै निकम्ब मान्छे हो, तर हामीले गर्नुपर्छ यो सरकारले अहिले यो इमिडिएटली एकदमै सिरियस लिन पर्यो, योगी युपीमा सिरियस लिएका छन्, बिहारमा लिएका छन्, आसाममा त्रिपुरामा सबै लिएका छन्, खतरनाक छ यो अवस्था, त्यसलाई चाहिँ नेपालमा भारत धान्छ, नेपाल धान सक्दैन, तत्काल गर्नुपर्छ।
1: होइन डाक्टर साहब, यसको मतलब तपाईँले भन्न खोज्नु भएको गृहमन्त्रीले एक्सन लिँदा लिँदै पनि अलग्गा सुरक्षा समितिहरूले नचेरेको त्यसो भए सुरक्षा समितिले एक्सन नलिएको
0: सेन्जीको टाइममा लेखक भनौँ ओली भनौँ यही राजधानीमा छन्, अचानक भएको होइन, उनले त नोटिस दिइकन सञ्जालमा लिइकन यिनीहरू चाहिँ माइतीको मण्डल जम्मा हुन्छ भनेपछि त्यो बेला त लेखक भयो या ओलीहरू त्यसलाई सिरियस लिनु पर्थ्यो, त्यसलाई चाहिँ प्रिकसन लिनु पर्थ्यो, यो त यो कम्युनल कुरा त यो धार्मिक पर्यो नि, यसरी भड्कियो एकैछिनमा चाहिँ कसैलाई पनि थाहा भएन भड्किन्छ भनेर, त्यसरी गर्दाखेरि यसलाई म टोटल दोष चाहिँ दिन्न, यिन गर्न सकेन होइन, यसरी भड्क्यासरी गर्न सक्दैन, यसमा यो कम्युन यो धार्मिक दङ्गा त बाबा तपाईँ भारतमा हेर्नुहोस् त, मैले त भारतमा बसेर पढेको मान्छे हो कि, मलाई थाहा छ कि यो हिन्दू मुस्लिम दङ्गा कस्तो हुन्छ भन्ने कुरा मैले अब 1947 हामी हेरेका छौँ नेपाल इन्डियाको, त्यसरी यहाँ त्यही अवस्था आउन आँट्यो, त्यसैले अहिले गृहमन्त्री भनौँ गृहमन्त्रीले आफ्नो प्रयास गरेका छ है, म गरेका छैन भन्दिनँ, प्रधानमन्त्रीको त जिरो छ, त्यो त्यसलाई पनि छोडिदिउँ हामी मतलब छैन, तर अब सरकारले र जनताले चाहिँ यसलाई इमिडिएटली चाहिँ हामीले ट्याकल गरौँ भनेदेखि नगरेदेखि 3 महिना साम्य होला त्यसपछि झन खतरनाक, त्यो चाहिँ हुन्छ हुन्छ विचार गर्नु पर्यो, यो हिन्दू मुसलमान हिन्दू हामी धेरै मत्छ, हेर्नुहोस् हामीहरू चाहिँ हामी हिन्दू भयो बुद्धिस्ट भयो यहाँ सिख छन् यहाँ जुन जति हाम्रो ओमकार परिवार छन् नि हामीहरू यस्तो उग्रवाद हुँदैनौँ कि, तर अट्याक भएपछि हामीले के गर्ने, अट्याक भएपछि के गर्ने हिन्दूहरूले पनि उपाय छैन, यहाँ त अट्याक भयो, एउटा जाबु बम भोलाको उसमा नि आवाज चर्को छ भनेर एउटा पोलमा चाहिँ एउटा झण्डा राख्छु भन्दाखेरि चाहिँ त्यो सुरु हुन्छ भनेदेखि अहिले गोली चलाएको मान्छे मरे अरे सबै हिन्दूहरू मरेका छन्, त्यो चाहिँ खतरनाक भयो नि त, त्यो चाहिँ जो फटाहाले गरेका छन् उ चाहिँ चट्ट भागिहाल्छन्, गोलीमा पऱ्यो भने त हाम्रो हिन्दूहरू पऱ्यो, महत्व मेहता परेको छ, महत्त्व परेको छ, यादव परेको छ, यो सब हिन्दूहरू परिरहेको छ भनेदेखि केही त धेरै ठुलो षड्यन्त्र छ यहाँ, अब यो कसको चाहिँ हात छ थाहा छैन, कुन विदेशीको हात छ कि लोकलको हात छ थाहा छैन, तर विदेशीबाट आएका मान्छेहरू टोटल नागरिकता पनि लिइसकेका होला, त्यस्तो नागरिकता पाएकोलाई पनि हामीले निकालिहाल्नुपर्छ, उपाय छैन।
1: अब एउटा कुरा डाक्टर साहब, जस्तो अघि यहाँले भन्नुभयो हामी त 4036 वर्णको फुलबारी भनिन्थ्यो त्यतिखेर, धेरै विविध भाषाभाषी जात जाति धर्म वेशभूषा संस्कृति मिलेर बनेको एउटा बहुआयामिक देश हो यो नेपाल, होइन हिमवत खण्ड अन्तर्गत पर्ने एउटा पवित्र देवभूमि भएको नेपाल हो, यहाँ चाहिँ 80-85% हिन्दुत्वको वर्चस्व छ, यहाँ चाहिँ हिन्दूहरू बस्छन् र यसलाई धेरै किसिमका फण्डिङहरू भएर धेरै व्यक्तिहरू चाहिँ यहाँ भित्रिएका छन् भन्ने कुरा त आज मात्र होइन हिजोदेखि नै ती प्रतिवेदनहरू हिजोका सरकारलाई पनि बुझाइएका पनि छन्, भित्रभित्र घुसखुवाको सल्किँदैछ है भन्ने खालका चेतावनी समेत पटक पटक दिनै रहेका छन्, अहिलेको भू राजनीतिक स्थिति हेर्ने हो भने दुई ठूला महाशक्ति राष्ट्रहरूको बीचमा हामी छौ हिजोदेखि नै, होइन उनीहरू आफ्नो विकासको गतिलाई द्रुत गतिमा अगाडि बढ़ाइरहेका छन् र उनीहरूका विरूद्धका चाहिँ असुरक्षित गतिविधिहरू नेपालको बन्दमा प्रयोग भयो भने उनीहरू पनि टुलुटुलु हेरेर बस्नेवाला छैनन् भन्दा हामी आज कुन भू राजनीतिक संकटमा फस्दैछौ डाक्टर
0: साहब? हामी अहिले साँच्चीकै ठूलो राजनीतिक मात्रै होइन विखण्डनको स्थितिमा आइपुग्दैछौँ, किनभनेदेखि यसैलाई न्यू बनाएर चाहिँ अब यसमा धमिलो पानी माछा मार्ने धेरै हुन्छन्, पोलिटिक्स त झन् यसमा गर्छ पोलिटिक्समा यहाँदेखि भोट ब्याङ्कको कुरा छ, भारतमा चाहिँ यो दङ्गा हिन्दू मुस्लिम दङ्गा त्यस्तै हुन्छ र त्यो भोट ब्याङ्कको कुरा थियो, यहाँ पनि भोट ब्याङ्कको कुरा छ, इलेक्सनको कुरा छ, त्यसले यो खप्पिस खप्पिस नेता खप्पिस पार्टीहरू त यसले त एकदम यो दङ्गामा त भन्दाखेरि ऊ हामी त शान्ति चाहन्छ भन्छन्, घिउ थप्ने काम यिनकै छ, किनभने यिनलाई चाहिँ सपोर्ट गरेर देखेपछि त यिनको भोट त आफूलाई आयो हेर्नुहोस्, त्यसैले यो चाहिँ नि यो नेपालको लागि साह्रै ठुलो

0: यसको तपाईँले बुझ्नुभएको छैन, मैले त वर्षौंदेखि भारतको देखाएको छु अवस्था, झण्डै झण्डै भारत टुक्रिएको छ। हेर्नुहोस् अहिले पनि हेर्नुहोस् काश्मीर हेर्नुहोस् के अवस्था छ भारतको, युपीमा हेर्नुहोस्, बिहारमा हेर्नुहोस्, आसाममा हेर्नुहोस्, त्रिपुरामा हेर्नुहोस्, महाराष्ट्रमा हेर्नुहोस्, माने कुन अवस्थामा भारत छ। यो यतिमा पनि भड्किहाल्छ, यति भड्किन्छ। त्यसरी यो नेपालमा हामी धान्नै नसक्ने अवस्थामा छौँ। हामी यसलाई चाहिन्छ, हेर्नुहोस्, इमिडिएटली गर्नुपर्छ। हामीले कसैको मुख ताक्नु हुँदैन, कसैलाई दोष दिने पनि काम छैन। यो अहिले यो वर्षौं वर्षौंका सरकारहरूले सबैले वस्तु व्यवस्था गरे, घुस खाए, ल्याए, एकातिर डलरबाट क्रिस्टियनिटी फैलाउन दिए, अर्कोतिर चाहिँ आँखा बन्द गरी चाहिँ आरामसँग घुस खाए, चाहिँ बर्डरबाट चाहिँ रोहिङ्ग्याहरू जसलाई भित्र्याउन दिए। सो हामी बीचमा हामी च्याप्रोमा पर्न हाँट्यौँ। माथिल्लो भेगबाट चाहिँ चर्चहरू, तल्लो भेगबाट चाहिँ मद्रासाहरू, हामी त च्याप्रोमा परिसक्यौँ। त्यो अब सिरियस चाहिँ लिउँ, हाम्रो राष्ट्र बचाउनु छ भनेदेखि, हाम्रो संस्कृति बचाउनु छ भनेदेखि, हामी नेपाली एज अ नेपाली बाँच्नु छ भनेदेखि यसलाई धेरै सिरियस लिन हो। यसले चाहिँ त खालि यो अलिकति असहिष्णुता छ, अलिकति हामी मिलेर हो मिलेर बस्नु पक्का पनि हो, तर त्यसमा पोइजन जुन घिसा छ त्यसलाई त निकाल्नु पर्यो नि, ग्याङ्ग्रिन त निकाल्नु पर्यो, अनि बाँकीलाई बचाउला नि त।
1: एउटा कुरा डाक्टर साहब, जस्तो अब अहिले यो देशमा केही तत्त्वले अस्थिरता नै चाहन्छ, यो नेपालको राजनीति स्थिर नहोस् वा चाहिँ नेपाल देश स्थिर नहोस् भन्ने चाहन्छ।
0: पक्का, अहिले त अहिलेको यो सरकार ढाल त अहिलेको हाम्रैका पार्टी पनि लगाइरहेको छ नि त। हाम्रैका पार्टीहरू यो 181-82 भक्कर जितेर आएको सरकारलाई त त्यो ढाल्न त भन्दा प्रचण्डले बार बार भनेका छन्, होलले भनेका छन्, अब हामी सरकारको नेतृत्व दिने, हामी यसलाई ढाल्छौँ भनेकै छन्। यिनलाई त यो यो यो त अहिले यो आगोमा घिउ थप्न के बेच्छ हो, उनले सही गरे तर त्यहाँ प्रतिबद्धता जनाउनु पर्यो। त्यो बेलामा त्यहाँका नेता अस्ति जुन चाहिँ रवि रामिसाले गरे, रविले ट्राई गरिरहेको छ बिचरा, त उसको हात बाँधिया छ, रविले ट्राई गर्यो। तर त्यहाँ हेर्नु होला, कसैले पनि कुनै अन्य दल नेताहरूले होइन हामी यसलाई सिरियस लिन्छौँ, हामी आफै दौड्छौँ, त्यहाँ हामी दौडामा जान्छौँ। म प्रचण्डले म पनि जान्छु, मेरो क्याडरहरू उ गर्छु, अनि उसले पनि सबैले भन्नु पर्थ्यो नि त। नथिङ, कसैले पनि सही गरिदिए सिद्धो कुरा, त्यसो पनि कहीँ हुन्छ? तिनीहरू किन नजाने भन्नुहोस् मलाई, यत्रो दङ्गा फसा भइरहेको छ नजाने? त्यो सिकेर आउँथ्यो अस्ति भन्दै थियो नेपाल आर्मी डिसब्यान्ड गरेर भन्यो, आज के हुन्थ्यो नेपाल आर्मी डिसब्यान्ड गरेर?
1: अनि सिकेर आउजीसँग त मैले कुरा गर्न धेरै प्रयास गरेको छु, उहाँले साँझ ओके भन्नुहुन्छ, बिहान स्विच अफ हुन्छ मोबाइल,
0: होइन उहाँले किन भन्नुहुन्छ? अहिले उहाँ नचाहिने कुरा बोल्नु नि त। आजको दिनमा हेर्नुहोस्, अस्तिमा त्यो आर्मी निकाल्थ्यो नेपालको चाहिन्न, आज आर्मी निकाले मैले हटाइदिए भएदेखि आज हामीले के हुन्छ? अब आज कसले कन्ट्रोल गर्यो? अहिले बल्ल आएर कसले कन्ट्रोल गर्दैछ? आर्मी नभएको खत्तम हुँदैन थियो भनेदेखि यो के नचाहिएको? यो त खालि पृथकतावादीहरूले नेपालको विखण्डन हेरेर पो सोचिराखेका छन् त। सिकेर आऊ त बोली त्यही नै छ, यसमा शङ्का छैन। र अहिले त्यहाँ अरू पनि तराईका नेताहरू पनि त्यहाँ थिए, कोही पनि हामी जान्छौँ, हामी समय पार्छौँ, कसै चाहिँ बोले एउटा शङ्कर पौडेल गएका छन्, उनी बोलेका छन्, प्रचण्ड सही गरे, त्यति माथि सही गर्दा हुँदैन नि, जानु पर्ने। यो त बालन शाहको एटिट्युड हो, ट्विट स्ट्याटस लेख्ने, ट्विट लेख्ने सिद्धो काम, प्रधानमन्त्रीको काम छैन, प्रचण्डको काम छैन, उनले खालि सिग्नेचर गरेको जानु पर्थ्यो, पर्दैन त्यहाँ। हेर्नुहोस्, यो एक एक नेपालीको दायित्व थियो, पदमा पुगेकाहरू पावर भएकाहरू त तत्काल गएर ती सेन्चुरी ठाउँमा गएर यसलाई त दङ्गा कम गर्न पर्यो, यसलाई त आइडेन्टिफाई गर्न पर्यो, नेपाल बचाउँ भयो, यो राष्ट्र बचाउँ, अरू उपाय छैन हाम्रो।
1: जाँदा जाँदै तपाईँ के अपिल गर्न चाहनुहुन्छ? किनभने मधेस यतिखेर रोइरहेको छ, त्रसितमा छ, नागरिकहरू चाहिँ असुरक्षित महसुस गरिरहेका छन्, यो अवस्थामा यहाँहरूको भनाइ के छ?
0: हेर्नुहोस्, अब सबैले भन्ने यही हो नि, सबै होइन दङ्गा नगर्नु, सबैले शान्तिसँग बस्नु भन्ने त्यो ठिक हो, तर त्यो भन्दै त्यति भन्दैमा यो साम्य त हुन्छ केही दिनपछि, तर साम्य हुँदै भएन। मेरो भनाइ पब्लिकलाई म भन्छु, तराईमा होस् कि मध्य आसु, जहाँ तपाईँलाई थाहा छ कि बाहिरियाहरू भित्र पसेका छन्, नेपाली होइनन् तर नेपाली सिटिजनले पाएका छन्, घुसखुवाएर आएका छन्, लुकेर बसेका छन्, त्यस्तालाई चाहिँ तपाईँले इन्फर्म गर्नै पर्यो सरकारले, चाहिँ यी लुकेर बसेका छन्, यी बाहिरिया हुन्, यिनीहरू यहाँ नेपाली होइन भनेर त्यो चाहिँ आइडेन्टिफाई गर्नु पर्यो। म त आह्वान गर्छु नेपाललाई, अब यो होइन यो मेरो भाइ पर्छ, यो मेरो दाई पर्छ भने होइन, अब त नेपाल बचाउँ, अब नेपाल हामी सबैको दायित्व छ, मुसलमान होस् कि हिन्दू होस् कि क्रिस्चियन होस् कि, हामी सबैको दायित्व नेपाल बचाउने होला। अब नेपालमा त्यो लागु हुन्छ अरे. अब यसमा चाहिँ नि यो होइन, यो मुसलमान हो, म पनि मुसलमान हो, मैले मेरो हाम्रो भातृत्व छ, हामीले मुसलमानलाई के गर्नु हुँदैन भने त्यो चाहिँ अवश्य आउनु हुँदैन. किनभने सिया र सुन्नीको पनि आगे दुइटै मुसलमान हो, काटा काट्छ. अब चाहिँ नि अहिले त्यो विचार गर्नु पर्यो कि चाहिँ यी उग्रवाला मुसलमानहरूले पनि विचार गर्नु कि चाहिँ नेपाल नरहे त उनी कहाँ जाने, भारत जाउँ त खेत छन् त्यहाँबाट, भनेदेखि नेपालीबाट उनीको यो भेभन भएको छ त्यहाँ पनि. अब बरु चाहिँ आइडेन्टिफाई गर आफू आफ्नो ठाउँमा जाउ भाउ. अब नेपालले तिमीलाई धान्न सक्दैन र जनताले पनि बुझ्नुपर्छ जो बसेका थिएन लुकेर अबैजना बसेका थिएन तिनलाई हटाउनुको लागि मदत गर्नु सरकारले, अरू उपाय छैन.
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद डाक्टर साहब, नमस्कार. उहाँ हुनुहुन्थ्यो नागरिक क्षेत्रका अगुवा सचेतक डाक्टर सुन्दरबाणी प्रेक्षित. आजले श्रोता नेपाली पासमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं.
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ.

0: संसारको एकमात्र डिटेल सेवा डिस हो
1: डिस हो खुशीको कनेक्सन
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशै भने पालिका बहस
3: आदरणीय श्रोता हामी पालिका बसमा उपस्थित भइसकेका छौं र पालिका बसमा यतिखेर गुल्मीको धुरकोट गाउँपालिकाका अध्यक्ष भोपाल पोखरेलसँग म कुराकानी गर्दैछु। भोपालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसको पालिका बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: नमस्कार, धन्यवाद।
3: अब भोपाल सर, के छ अब यो कार्यकाल पनि अन्तिम अन्तिम चरणमा आइरहेको छ होइन? अब धुरकोट भनिसके पछाडि निकै ठूलो ऐतिहासिक महत्व बोकेको ठाउँ पनि हो। धुरकोटको सबैभन्दा प्रसिद्ध ऐतिहासिक स्थल छ। प्राचीन समयमा रक्षा चौकी वा किल्लाका रूपमा पनि प्रयोग भएका विश्वासहरू छन्। गुल्मीहरूका खाँचे पाल्पा लगायतका डाँडाकाँडा र हिम श्रृंखलाहरूका सुन्दर दृश्य भएको त्यो ठाउँलाई चाहिँ तपाईँको कार्यकालमा थप इच्छा के थप्नु हो?
4: हामीले यो संहिता आइसके पछाडि जुन धुरकोट गाउँपालिका 753 मध्ये एउटा पालिका थियो र धुरकोट भन्न बित्तिकै धुरकोट हाम्रो चाहिँ माथि 24 राज्य अन्तर्गतकै धुरकोट दरबार र मल्लकालीन राजाले राज्य गरेको ठाउँ जुन कोट छ त्यो कोटबाट त्यसको तल धुरो भन्ने गाउँ छ त्यो गाउँदेखि माथि कोट भएको कारणले धुरकोट भन्ने गाउँपालिकाको नाम पनि धुरकोटबाटै छ। र हामीले त्यो जुन दरबार थियो 24 राज्य अन्तर्गत यो बीचमा चाहिँ पुननिर्माण गरेर त्यसलाई चाहिँ एकदमै राम्रो बनाएका छौं, जो चाहिँ एउटा ऐतिहासिक र पर्यटकीय र धार्मिक हिसाबले चाहिँ महत्वपूर्ण छ र पछिल्लो चरणमा चाहिँ आन्तरिक र बाह्य पर्यटन आउने र त्यो हामीले अब म्युजियम पनि सञ्चालनमा ल्याउँदैछौ। त्यसै गरिकन समग्र धुरकोटको ऐतिहासिक पुरातात्विक धार्मिक र पर्यटकीय स्थलहरूको चाहिँ पूर्वाधार निर्माण प्रचार प्रसार र प्रवर्धनमा चाहिँ उल्लेख्य रूपमा चाहिँ मुहारै घेरेका छौं।
3: होइन, अब धुरकोट क्षेत्रमा त शिव भगवती भैरव र अन्य स्थानीय देवी देवताका मन्दिरहरू पनि व्यापक छन् होइन? विशेष गरी दशैं तिहार शिवरात्रि र स्थानीय मेलाका अवसरमा पनि धार्मिक तथा सांस्कृतिक गतिविधिहरू त्यहाँ चाहिँ हुने गर्दछ। एउटा धार्मिक पर्यटन भर्मका निम्ति धुरकोटमा धेरै मानिसहरू जान सक्ने एउटा सम्भाव्यता भएको त्यो ठाउँ पनि हो र त्यो ठाउँको अहिलेको अवस्था जस्तो हिजोको अवस्था तपाईँले त्यहाँ कार्यकाल सम्हाल्दै गर्दा र त्यसपछि तपाईँ अब जाँदै गर्दाखेरि जाँदा जाँदै सुन्दर धुरकोट बनाएर तपाईँ चाहिँ हस्तान्तरण गर्ने ठाउँमा हुनुहुन्छ आज?
4: हजुर हो, हामी यो करिब यो दुई कार्यकालमा धुरकोट गाउँपालिकाले सुरुमा हामीले आवधिक योजना बनाएर योजनाबद्ध विकास गर्ने समग्र रूपमा चाहिँ पूर्वाधार आर्थिक विकास सामाजिक विकास वन वातावरण सुशासन संस्थागत विकास लगायतका क्षेत्रहरूमा योजनाबद्ध विकास गर्ने जुन योजना बनायौं र अहिले दोस्रो आवधिक योजना चलिरहेको छ। यो बीचमा हामीले कोविड जस्ता महामारी जनजी आन्दोलन लगायतका र आर्थिक मन्दी राज्यको चाहिँ आमदानी जो चाहिँ बढ्ने अहिले पछिल्लो चरणमा युक्रेनदेखि इरानसम्मका लडाईहरूका कारणले गर्दा विश्वभरि जो महँगीको चाहिँ मार परिरहेको छ यी सबै हामीले बिहोर्यौं र पनि जुन हामीले आवधिक योजना बनाउँदा लिएका लक्ष्यहरू थिए ती लक्ष्य प्राप्तिका लागि निरन्तर लागेर अब करिब करिब हामी अन्तिम चरणमा आइरहेका छौं र हामीले गरेका हरेक कामको नतिजा देखिने अवस्थामा र नागरिकले अनुभूत गर्ने गरिकन चाहिँ काम गरेका छौं। जो अहिले तपाईँले चाहिँ धार्मिक र यो चाहिँ मठ मन्दिरको कुरा गर्नुभएको छ, करिब 400 वर्ष पुरानो वस्तुमा रहेको कालिका मन्दिर, अजमेरकोट जो चाहिँ अजमेरमा रहेको अजमेरकोट समुदायसँगको साझेदारी, अनि कुमार देवीदेखि लिएर थुप्रै ऐतिहासिक र पुरातात्विक धार्मिक स्थलहरूको चाहिँ पुननिर्माण गरेर त्यसको चाहिँ ऐतिहासिक महत्व झल्किने खालको चाहिँ पुरातात्विक हिसाबले हामीले पुननिर्माण गरेका छौँ, जसले हाम्रा धर्म संस्कृति परम्परा र चाहिँ जुन ऐतिहासिकता हो त्यसलाई चाहिँ हामीले आम नागरिकको बीचमा आम नागरिकको सहभागितामा सरकार र नागरिक मिलेर चाहिँ हामी एकताबद्ध भएर सद्भाव कायम गर्ने र हाम्रो धार्मिक परम्पराहरूलाई जोगाउने कुरामा चाहिँ ऐतिहासिक सफलता चाहिँ हामीले प्राप्त गरेका छौँ।
3: मैले अब एउटा कुरा, गाउँपालिकाको मुख्य आर्थिक आधार चाहिँ के हो होइन? त्यहाँ चाहिँ जस्तो कृषि विस्तारका लागि तपाईँहरूले के काम गर्नुभयो, किसानका क्षेत्रमा के काम गर्नुभयो, युवालाई गाउँमै रोजगारी दिनुपर्छ भन्ने ढंगले चाहिँ कसरी अगाडि बढ्नु भएको छ? कृषि उत्पादनले बजारीकरण पनि पायो त्यो ठाउँमा।
4: हाम्रो मुख्य गरेर चाहिँ धुरकोटमा सुन्तला नगदे बालीको रूपमा सुन्तला

0: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो AM
1: मति जनाएको छ। संस्थाका अध्यक्ष प्राध्यापक डाक्टर ज्ञानेन्द्र मान सिंह कार्कीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई पत्र पठाउँदै उक्त सहमतिको विधा नम्बर 3 र 4 तत्काल खारेज गर्न माग गरेका छन्। संस्थाको दावी अनुसार सरकार र निजी मेडिकल कलेज बीच यसअघि भएका सहमति विपरीत पछिल्लो सम्झौता गरिएको छ। एसोसिएशनले निजी मेडिकल कलेजहरूको एमबीबीएस सीट संख्या चरणबद्ध रूपमा वृद्धि गर्ने मौखिक सहमतिका आधारमा गत वर्ष एमडीएमएस रेसिडेन्ट चिकित्सकको मासिक स्टाइपेन्ड 20,000 रूपियाँबाट बढ़ाएर 48,737 रूपियाँ पुर्याएको स्मरण समेत गराएको छ। सुनसरीको देवानगंजको मदरासाको कानूनी हैसियत सहितका विषयमा छानबिन हुनु भएको छ। गृहमन्त्री र पीड़ित पक्षबीच भएको सात विदेश सम्झौतामा तत्काल छानबिन शुरू गर्ने उल्लेख छ। बिहिबार देवानगंजका उपालिका 3 कप्तानगंजमा साउन 10 गते भएको घटनामा पनि मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावक र गृह मन्त्रालयबीच सम्झौता भएको हो। सम्झौतामा मृतक दुवैलाई सरकारी सहयोग घोषणा गर्ने, मृतकका परिवारलाई 10 लाख रूपियाँ उपलब्ध गराउने, कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कार्यवाही गर्ने उल्लेख गरिएको छ। मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयबारे आवश्यक छानबिन तत्काल शुरू गर्ने, मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिश तत्काल कार्यान्वयन गर्ने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने र शुक्रबार अर्थात आज दिउँसो 2 मृतकको अन्तिम संस्कार गर्ने सम्झौता भएको छ। मधेसमा जारी आन्दोलनका कारण त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले स्नातकोत्तर तहको मास्टर अफ बिजनेस स्टडीज कार्यक्रम अन्तर्गत साउन 15 गते सञ्चालन हुने भनिएको बजार व्यवस्थापन विषयको परीक्षा स्थगित गरेको छ। परीक्षा नियन्त्रण महाशाखा किर्तिपुरद्वारा जारी सूचना अनुसार विशेष परिस्थितिका कारण केही निश्चित परीक्षा केन्द्रहरूमा मात्र अर्को सूचना नआएसम्मका लागि उक्त विषयको परीक्षा स्थगित गरिएको हो। स्थगित भएका परीक्षा केन्द्रहरूको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने डीनको कार्यालयले जनाएको छ। परीक्षा स्थगित गरिएका परीक्षा केन्द्रहरूमा जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, सर्नाईको सर्नाई क्याम्पस मलङवा र जनज्योति बहुमुखी क्याम्पस लालबन्दी रहेका छन्। यसै गरी सिराहाका सूर्यनारायण सत्यनारायण मौर एता यादव क्याम्पस, जेएस मुरारका बहुमुखी क्याम्पस लाहान, सप्तरीको श्री महेन्द्र बिन्द्रेश्वरी बहुमुखी क्याम्पस राजविराज र नेशनल पीपुल कलेज कञ्चनपुर, रौतहटका जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगापुर र कौरी शंकर यादव रौतहट क्याम्पस गोर, बाराको सिमरा कलेज तथा वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा परीक्षा स्थगित गरिएको छ। सूचनामा उल्लेख गरिएका 11 वटा परीक्षा केन्द्रहरू बाहेक अन्य केन्द्रहरूमा पनि पूर्व निर्धारित तालिका अनुसार नै परीक्षा सञ्चालन हुने त्रिवीले स्पष्ट पारेको छ। सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क 15 दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्नुभएको छ। त्यस सम्बन्धी सूचना बिहिबार नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। चालू आर्थिक वर्षको आर्थिक ऐनको दफा 18 उपदफाले दिएको अधिकार प्रयोग गर्दै शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने व्यवस्था गरिएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले यही साउन 5 गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो। त्यस लगत्तै साउन 6 गते बसेको मन्त्री परिषद बैठकले उक्त शुल्क खारेज गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायद्वारा जारी सूचना अनुसार हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्क असूल गर्ने व्यक्ति वा निकायले असूल गरेको रकम 15 दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ। सूचनामा तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिए त्यस्तो रकम संघीय संचित कोषमा दाखिला गर्नुपर्नेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको भीड़ लागेको छ। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढ़िसकै सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी लिनका लागि लामबद्ध हुनेहरूको संख्या बढ़ेको छ। सेवाग्राहीको बढ़दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला राख्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक विदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुल्ला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ। घर घरमा राहदानी पुर्याउने नारासहित अघि बढ़ेको सरकारले राहदानी विभागमा पुगेकाहरूलाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। पाकिस्तानको ब्रोड पीक हिमालमा हिमपैह्रोमा परि बेपत्ता भएका विश्व कीर्तिमानी आरोही निर्मल पूर्जाको ट्रैकिंग डिभाइसमा हलचल देखिएको छ। बीबीसीका अनुसार पूर्जाको लोकेशन देखाउने यन्त्र सक्रिय रहेको पाइएको हो। पूर्जाका व्यावसायिक साझेदार मिङमा ग्याबु शेर्पाले ट्रैकिंग प्रणालीमा डिभाइसको स्थान परिवर्तन भइरहेको जानकारी दिएका छन्। बिहिबार दिउँस हिमपैह्रो गएको भए पनि यसबारे विस्तृत जानकारी साँझ मात्र प्राप्त भएको शेर्पाको भनाई छ। पाकिस्तानको काराकोरम हिमश्रृंखलामा रहेको 8,047 मिटर अग्लो ब्रोड पीक हिमालमा बिहिबार दिउँस हिमपैह्रो गएको थियो। विश्वकै 12 अग्लो र आरोहणका लागि निकै कठिन मानिने यस हिमालमा हिमपैह्रो जाँदा 10 सदस्य अन्तर्राष्ट्रिय आरोही टोली बेपत्ता भएको आशंका गरिएको छ। हिमपैह्रो गएदेखि उनीहरूसँग कुनै सम्पर्क हुन सकेको अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उक्त टोलीको नेतृत्व निर्मल पूर्जाले गरेका छन्। टोलीमा पूर्जा सहित 5 नेपाली 1 पाकिस्तानी हुन् जहाँका सोहेल साखी, 1 ओमानी, 1 अमेरिकी, 1 चिनिया मिस्टर वाङ र अर्का 1 विदेशी आरोही रहेका छन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 8:03 PM।

0: अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरूल हसन फलाहीको हस्ताक्षर छ। अपीलमा नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र भएकाले यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकता देशको पहिचान र बल भएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी र मधेस प्रदेशमा आगो जसले लगाएको भए पनि निभाउने काम पार्टीको भएको बताउनु भएको छ। पार्टीका तर्फबाट निर्वाचित कोशी र मधेस प्रदेश सभा र पालिकाका जनप्रतिनिधिसँग भर्चुअल छलफलका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। हामी मुख्य शक्ति भएकाले अभिभावक हो, हाम्रो जिम्मेवार हो र सम्हाल्ने काम हाम्रो हो, उहाँको भनाइ छ। उहाँले कंग्रेस सम्हाल्ने शक्ति भएकाले सहिष्णुता कायम रहने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बलले सामाजिक द्वेष फैलाउने गतिविधिमा नलाग्न अनुरोध गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले सूचना जारी गर्दै सामाजिक द्वेष फैलाउने, धार्मिक सहिष्णुता बिथोल्ने किसिमका हिंसात्मक, गैरकानूनी र उत्तेजक गतिविधिमा संलग्न नहुन अनुरोध गर्नुभएको हो। यता सुनसरीको घटनालाई लिएर राष्ट्रिय सभामा आज प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुदन गुरूङको खोजी भएको छ। तराई मधेसमा साम्प्रदायिक तनाव रहेको अवस्थामा सरकारले जनतालाई आश्वस्त पार्नुपर्ने भन्दै संसदले घटना के कसरी भएको हो त्यसबारे गृहमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने माग राखेका हुन्। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। विवादित पृष्ठभूमिका नेपाली कंग्रेस नेता अभिषेक गिरी विरूद्ध 21 करोड़ बढ़ीको ठगी मुद्दा दायर भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाण्डुमा ठगीको मुद्दा दायर गरेको हो। उनी विरूद्ध 21 करोड़ 32,76,500 रूपियाँ बराबरको बिगो माग दावी गर्दै मुद्दा दायर भएको छ। स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई ललितपुर महानगरपालिका 23 धापाखेलबाट पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जवराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने बताउनु भएको छ। स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानि नोक्सानी पुर्याएको आरोप उनीमाथि छ। रेखा शर्मा संचार तथा सूचना प्रविधि मन्त्री हुँदा भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा नियुक्त भएका थिए। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिका सदस्य लीमा अधिकारी आचार्यले पूँजीगत खर्चको कमजोर कार्यान्वयन त्यसका कारण र सुधारका उपायबारे समितिमा विस्तृत छलफल गराउन प्रस्ताव गर्नुभएको छ। अर्थ समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीलाई लिखित प्रस्ताव बुझाउँदै आचार्यले शुक्रबार उक्त प्रस्ताव सार्वजनिक गर्दै पूँजीगत खर्चको कमजोर अवस्थाबारे सम्बन्धित मन्त्री सरकारी अधिकारी निर्माण व्यवसाय र विज्ञलाई समितिमा बोलाएर गहन छलफल गर्न माग गर्नुभएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्याङ्क अनुसार मंगलबारसम्म देशभर 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागका प्रवक्ता एवं उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार साउनको दोस्रो सातासम्म कोशी प्रदेशमा 86.97, मधेशमा 77.88, बागमतीमा 87.9, गण्डकीमा 80.72% रोपाई सम्पन्न भएको हो। लुम्बिनीमा 88.99, कर्णालीमा 88.22 र सुदूरपश्चिममा 87.93% धान रोपाई भएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजापट्टीबाट इजरायली सेना फिर्ता गर्ने ऐतिहासिक सम्झौता भएको घोषणा गर्दै कतार लगायत मध्यस्थकर्तालाई यस सम्झौतामा पुग्नका लागि गरेको सहयोगी प्रयासका लागि कृतज्ञता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्रुथको आफ्नै आधिकारिक खाताको एक पोस्टमा ट्रम्पले गाजामा हमास र अन्य सबै सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणमा सहमति जनाउँदै ऐतिहासिक सम्झौतामा पुगेको बताएका हुन्। यता चीनिया राष्ट्रपति सी जिनपिङले सत्तारूढ़ कम्युनिष्ट पार्टीका शीर्ष नेतालाई सेनाभित्रको भ्रष्टाचार विरूद्धको लड़ाईलाई तीव्र बनाउन र राष्ट्रिय रक्षाको आधुनिकीकरणलाई अघि बढ़ाउन आग्रह गरेका छन्। चीनको शीर्ष निर्णय गर्ने निकाय पोलिट ब्यूरोको सामूहिक बैठकमा राष्ट्रपति सीले भनेका छन् बन्दुकको नालले सबै पार्टीको आदेश पालना गर्नुपर्छ। अब खेलकुद। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 पुरूष एक दिवसीय ओडीआई विश्वकपका लागि 12 आयोजक सहरको टुंगो लगाएको छ। 24 वर्षपछि पहिलो पटक दक्षिणी अफ्रिकामा यो प्रतियोगिता आयोजना हुन लागेको हो। 54 खेलमध्ये अधिकांश खेलहरू दक्षिण अफ्रिकाका जोहानेसबर्ग, सन्चुरियन, डर्बन लगायतका ठाउँमा न्यूल्याण्डमा हुनेछन्। यस्तै अर्को खेल खबरमा नेपाली फुटबल टीमका खेलाड़ी द्वय अनन्त तामाङ र एरिक विष्टले बंगलादेशमा लीग खेल्ने भएका छन्। नेपाली राष्ट्रिय टीमका मिडफिल्डर एरिक विष्ट र डिफेण्डर अनन्त तामाङले फोर्टिस एफसी वम्ट बंगलादेशी एफसीबाट बंगलादेशी लीग खेल्ने भएका हुन्। एरिक र अनन्तले यसअघि पनि बंगलादेशको लीग खेलेका थिए। एरिकले यसअघि ब्रदर्स युनियनबाट खेलेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। मधेस केन्द्रित दलका नेताले गरे प्रधानमन्त्री शाहसँग भेटवार्ता। मधेसमा जारी द्वन्द्वको विषयमा छलफल। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न हिन्दू मुस्लिम अगुवाको संयुक्त अपील। कोशी र मधेसका जनप्रतिनिधिसँग गगन थापाको छलफल। सहिष्णुता कायम रहने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन। समाजमा द्वेष फैलाउने गतिविधिमा नलाग्न सशस्त्र प्रहरीको अनुरोध। कंग्रेस नेता अभिषेक गिरी विरूद्ध 21 करोड़को ठगी मुद्दा। स्मार्ट सेल घोटाला प्रकरणमा भूपेन्द्र भण्डारी पक्राउ। देशभर 13,70,000 हेक्टरमा धान रोपाई। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा। सेनाभित्रको भ्रष्टाचार लड़ाईलाई तीव्र बनाउन चिनिया राष्ट्रपतिको आग्रह। बन्दुकको नालले पार्टीको आदेश पालना गर्नुपर्नेमा जोड। र फिफा योजना विरूद्ध विश्वकप बहिष्कारको चेतावनी। सन् 2027 एक दिवसीय विश्वकपका लागि आईसीसीले 12 आयोजक शहरको टुंगो लगायो। फुटबल खेलाड़ी द्वय एरिक र अनन्तले बंगलादेशीले खेले। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: उसलाई त भरेमा बताउँछ
1: गर्न।

प्रिय सहयोगदा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: Hi, Islet Sunday Nuncha, Radio Silo 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 5 बज्यो 8:05 AM.
2: हेलो 1 2 3
3: चेक. तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा आधिकारिक
6: सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरण

0: ड्राइभरको अत्याधिक चाप बढेको छ। मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने विवरण अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण ढिलाइ भएको हुँदा क्रमशः जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने विवरण अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: चैतेधानमा एक ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र कैरानी नगरपालिकामा लगाइएको चैतेधानमा नेट ब्लास्ट साथी मरुवाको समस्या देखिएको छ। एक किसिमको दृष्टिकोणले रोगको मुख्य लक्षण भनेको
2: दरले बिउ उपचार गरी ब्याड राख्ने
3: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम वा 1.5 मिलिलिटर पानीमा वा एक्साकोनाजोल 5%

Ne yaptın böyle?

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: के तपाईँ ल्यापटप हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने
7: खालको

egyik százados sárga gyöksz. És szívén pihenik.

Not a

0: विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
1: डोटीको बडिकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको प्रवक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिकमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदी जन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई 14,10,240 रूपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्षरत पीड़ितहरूले काठमाण्डुको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशन जारी रहेका छन्। 5 बुधे माग राख्दै उनीहरूले आमरण अनशन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज ब्याज छूट सहित सहज ऋण रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद भुइँयाल र शान्ति सिंह थापाको संयुक्त इजालसले नागरिकको स्व पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थल मार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भीड़मा च्यापिएर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेल स्तर सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8 जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आईसीसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामू प्रस्तुत गर्ने बताउनुभयो। आईसीसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
2: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
3: 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्दा टाल्ने भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो कैरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
2: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायको गुनासो रिपोर्ट पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले होलीको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका दुई सातादेखि बन्द छ। बाह्रबीचे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका सामग्री कुहिन थालेका छन्। मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्।
10: तातोपानी नाका दुई सातादेखि बन्द हुँदा व्यापार, राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ। बाह्रबीसी तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ, घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतिदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटानका कारण पन्थलीका 42 घरधुरी र इको क्षेत्रका 65-70 घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी।
11: काठमाडौँदेखिको यति नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको दिन छपकनै छ।
10: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने।
3: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय धेरै दुःख बिहोरिरहेको हो। हामी व्यवसायीहरूले यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदा भने सुतिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँको स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी यो के अरे बाटो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
10: सड़क मरमतका लागि गत आर्थिक वर्षमै 48 करोड़ 49 लाख रूपियाँको ठेक्का लागेर काम शुरू भएको थियो। तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54 लाख रूपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे।
12: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरूद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू, डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बरसातसम्म चाहिँ यो स्थायी समाधानको हिसाबले चाहिँ अगाडि बढ्छ। अहिलेलाई चाहिँ मास मुभमेन्ट भइरहेको पहिरो चाहिँ निरन्तर गइरहेको, तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्ती सड़कलाई कसरी सुरक्षित गर्ने, त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि चाहिँ सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यो अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
10: तातो पानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14.52 अर्ब रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25 अर्ब रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1.80 अर्ब रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप अपनाउनु पर्ने सावधानी,
13: पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ।
2: पहिरो विज्ञसँगको विशेष कुराकानी बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
15: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
16: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
17: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
16: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
18: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
19: कार्यक्रम साझा आवाज,
16: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
20: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
21: प्रोप्राइटर मधुमाया दिजी, पढे होइन प्रोप्राइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
16: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
17: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
18: पसिनाको सम्मान, समानताको अभियान,
19: कार्यक्रम साझा आवाज।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब पहिरो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग। मध्य बर्खाको समय छ, लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ। यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ। पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्तराज अधिकारीसँग हामीले कुराकानी गरेका छौं।
4: कहिले काहीँ हामी कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ, तर वास्तवमा त्यहाँ प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्थामा पनि पहिरो जान्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्ष देखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त। त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै चाहिँ पहिरो जाँदैन।
5: संकेत चाहिँ हामीलाई दिइरहेको हुन्छ कि हुँदैन?
4: हुन्छ, पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ, माटो मुनिबाट बाहिर निस्किँदाखेरि। कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन, त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ। र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न, अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
5: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यसको बेलामा?
4: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, पुल्चोक क्याम्पसमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ, संस्कृति नै त्यसरी डेभलप भएको। तर हामीले विज्ञानलाई बुझ्नुपर्छ, त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेको छ नि। त्यस कारण प्राकृतिक प्रक्रियाहरू भगवान्मा निर्भर हुँदैनन्, हामीसँग नबुझेपछि, जोखिमको जानकारी नभएपछि, पहिरो कहाँ जान्छ भन्ने थाहा नभएपछि, अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ एग्री गर्दैन, होइन, पटक्कै होइन।
5: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
4: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
5: उहाँहरूको फेसबुक
4: छ होइन, अनि अघिल्लोचोटि हाम्रो एकजना सर पनि आउनुभएको थियो मौसमको होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। तर अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिक अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन।
5: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भयो,
4: तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन् होइन, तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
5: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त, यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्वपूर्ण हुने भयो हाम्रो लागि।
4: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा, नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ। यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण एनडीआरआरएमए छ, उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ। अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ।
5: उहाँले पहिरोको जोखिम त छैन तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढाएको छ। मानिसहरू सड़कको छेउ, पक्के घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ उहाँले। ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई संकेत गर्न खोजिरहनु भएको छ, केही भन्नु भएको जस्तो लाग्यो मलाई होइन, तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नु भएको छ। यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने,
4: त्यो त हामीले सधैँ भन्दै आएको थियो नि। उहाँले डुबानसँग लड जोड्नुभयो तर त्यसलाई म अब पहिरोमा लड जोड्दिन्छु। जस्तै हामीले के भनिरहेको छौँ भने यो आफ्ना पालिकाहरूमा सड़क निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सड़क निर्माण गरिरहेछौँ त्यसले चाहिँ पहिरो निम्ताइरहेछ। मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेसनमा, पहिरो छ, पहिरोको बिचमा हामीले चाहिँ सड़क बनाएका छौँ, त्यहीबाट मैले त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि।
5: पहिरोको
4: बिचमा चाहिँ सड़क छ, स्वर्ग जाने बाटो, किनभने त्यहाँ गएपछि पहिरो जान्छ, पहिरो गएपछि गाडी खस्छ, गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्ग्यात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु। भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्।
3: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र रासुपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। विरोध प्रदर्शन चर्किएसँगै जनकपुरधाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ। माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे मार्गसहित आमरण अनशन जारी छ। अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ। बर्खामा पहिरोको जोखिम बढ़दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ। र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि ढिताललाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: y su top. पहिलो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 पीएम
1: हेलो हेलो 1 2 3
2: चेक तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक टेक छोयो कि चल्यो
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
4: लौ चटाइङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चटाइङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड,
8: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
9: होइन है दिदी, कता हिँड्नु भयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
10: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
9: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
10: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर 20 चनौली चौतारा आडैमा, प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 9845509986।
11: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
11: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
11: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
11: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
12: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
13: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-555-20-454, इमेल lok.logic2@gmail.com।
12: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोलुसन।
14: चैते धानमा नेक ब्लास्टको समस्या।
15: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
14: रोगको लागि अनुकूल मौसम:
15: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
14: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
15: खेतमा पानी जमाइराख्ने:
14: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
15: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
16: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी।
17: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी।
16: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
17: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
16: बाबा, हाम्रै पोस्टिङ स्टोनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
17: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
16: सम्पर्क नम्बर 98-450-82-997, 98-550-10-997।
18: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
19: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
18: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
19: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
18: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
19: नेपाली FM तथा अनलाइन रेडियोहरू,
18: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
8: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

यो सुसना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तुझको ही चाह।
1: भाई अहिले सुन दे नूंचा रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
2: यतिखेर बिहानको 7:15 बजेको छ। अब रेडियो

0: यतिखेर बेलुकाको पौने 9 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।
1: यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकर्मीबारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनौ एक रिपोर्ट। जारी तनावबीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचारकर्मीहरूसँग भने
3: त्यसमा सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन्, त्यो जिल्लाका सबैले त्यसमा राख्नु, त्यस्तो नियमित बैठक भनौँ हरेक महिना चाहिँ त्यहाँ राख्छ, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
2: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। संचारकर्मीहरूसँग उनले भने
3: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो।
2: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आज छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रोपाका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली कांग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले काम हाम्रो आगो जस्तै लगाएर भए पनि निभाउने काम हाम्रो हो। हामीले त्यो समाजले शक्ति हामी भएको छ जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहयोगसित काम गर्ने सबै साथीले काम गर्नुहोला।
2: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपीलमा भनेका छन्
5: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
2: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपील गरेका छन्। काठमाण्डुमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपील गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर दिवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार दिवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टम पछि परिवारले बुझेका छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति देवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने तथा मृतकका परिवारलाई सरकारले गनाही 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उप अधीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
6: सामान्य बन्द भएर त ठिक छ। अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीजी आफ्नो किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
2: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
6: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि खुकुलो हुँदै जान्छ।
2: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उप अधीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी 4 वटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उप अधीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उप अधीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने,
6: तर अब कर्फ्यू सर्फ्यू पनि बिन्दबिन्दमा कस्ता किरा सप्तरीमा कर्फ्यू छ, भन्सामा कर्फ्यू छ, अनि पर्सामा चाहिँ निषेधाज्ञा तर कति प्रमाणात्मक घटनाहरू भन्ने रहेछ, अनि सत्ता जति किसिम नगरपालिकाहरूलाई सबै सबै हामी आर्मी रेलीहरू मिसेर त्यो कारण जम पनि राज्य
2: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उप अधीक्षक अमरेन्द्र बहादुर सिंह। अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 वटा परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिरा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिराको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 थुमका 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय गत 24 घण्टामा झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्। बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त शहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय संचार माध्यमहरूले दिएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढ़ेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कड़ा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सरकारको सर्वपक्षीय सक्रियतापछि तराई मधेसको तनाव शान्तितर्फ। खाना पकाउने ग्यासको अभाव चुलिँदै हिम पहिरोमा फँसे कीर्तिमान निम्सदाई सहित 10 आरोही लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्स दैनिकमा छापिएको चार दिनको यात्रा चार घण्टामा शीर्षकको शुभ समाचार।
0: कालीगण्डकी करिडोर क्षेत्रका नागरिकले वर्षौंदेखि भोग्दै आएको लामो र कठिन यात्राको समस्या अहिले धेरै ठाउँमा कम भएको छ। कालीगण्डकी करिडोर सड़क ट्रयाक खुलेपछि पहिले चार दिन लाग्ने यात्रा अब चार घण्टामै पूरा गर्न सकिने भएको हो। राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सरकारले प्राथमिकतामा राखेको 445 किलोमिटर करिडोर सड़क निर्माणले गति लिएसँगै दुर्गम जिल्लाका बासिन्दालाई यातायातको सहज भएको छ। यसअघि सड़क नहुँदा घण्टौं हिँडेर सदरमुकाम र अन्य ठूला शहरमा जानु पर्थ्यो, तर सड़क खुलेपछि यात्रा समय उल्लेख्य रूपमा घटेको छ। बिरामी विद्यार्थी र दैनिक उपभोगी सामग्री ढुंगानीमा समेत सहज भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नम्बर 10 दुर्गा मन्दिर टोलका उपेन्द्र अधिकारी पनि 5 घण्टा लगाएर नुन तेल लिन गल्याङ पुग्ने गरेको स्मरण गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, हाम्रो बुवा हजुरबुवाहरू नुन तेल लिन 3-4 दिन लगाएर बुटबल जानुहुन्थ्यो। पछि गलेङसम्म आउन थालेपछि हामीहरू 4-5 घण्टा पैदल यात्रा गरेर जान्थ्यौं, तर अहिले त्यो समस्या छैन। केही वर्ष अघिसम्म बिहानै घरबाट निस्किएका स्थानीय साँझसम्म पनि घर पुग्न सक्दैनथे। बिरामीलाई डोकोमा बोकेर उकालो ओह्रालो हिँड्नुपर्ने बाध्यता थियो। किसानले उत्पादन गरेका सुन्तला तरकारी र अदुवा गाउँमै कुहिन्थ्यो, तर आज त्यही गाउँमा गाड़ीको आवाज सुनिन्छ, एम्बुलेन्स पुग्छ, उत्पादन सिधै बजारसम्म जान्छन्। हामीलाई बजार जान 4-5 घण्टा लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो, रम्बा हुगीका 70 वर्षीय कमल भण्डारीले भन्नुभयो। अहिले त शहर जान त कुनै दुःख नै छैन, 2-3 घण्टामै बजार गएर आउने गरिन्छ। आफूले निकै दुःख गरे पनि अहिले छोरा नातिका लागि सहज भएको उहाँ सुनाउनुहुन्छ। हेर्दा हेर्दै देख्दा देख्दै परिवर्तन हुँदा सपना जस्तै लाग्छ। हिजो त गेजा हुगी खालिवन फोक्सिङकोट क्षेत्रका जनता आफ्नै जिल्लाको सदरमुकाम जानुपर्दा स्याङ्जाको गलेङसम्म पैदल त्यसपछि बस चढ़ेर जानुपर्ने बाध्यता थियो। जिल्ला प्रशासनिक कार्यालयमा नागरिकता बनाउनुहोस् या राहदानी बनाउनुहोस्, मालपोत नापी कार्यालयमा पुगेर काम गर्न पनि कठिन हुन्थ्यो, बास बस्नुपर्ने बाध्यता थियो। अब ती दिनका कुरा गर्दा अहिलेलाई कथा जस्तै लाग्छ, भण्डारीले भन्नुभयो। यो परिवर्तनको प्रमुख आधार बनेको छ कालीगण्डकी करिडोर।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नाश हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरू, संघ संस्था र जिल्ला स्थित स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढ़ाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसमा उच्च अधिकृतलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता नारायण काप्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति सामान्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएका छौं, हाल सप्तरीमा खटिएका काप्लेले बताएका छन्। निगरानीका लागि सादा पोशाकमा टोली खटाएका छौं भने ड्रोनबाट समेत निगरानी भइरहेको छ उनले भनेका छन्। गृहमन्त्री सुदन गुरूङले सुनसरी र सिराहामा पीड़ित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त बन्दै भएको उनले बताएका छन्। गृहमन्त्री गुरूङले बिहिबार राति नै पीड़ित परिवारलाई भेटेर सहमति गरेका थिए। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको वृद्धिसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबार तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गरे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गरेका छन्। 10 साउनको राति संसदमा भएको साम्प्रदायिक तनाव मधेस प्रदेशको जिल्लामा पनि फैलदै गर्दा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रपा सभापति रवि लामिछाने एकपछि अर्को राजनैतिक संवाद र भेटघाटमा सक्रिय देखिएका छन्। समानान्तर रूपमा भए जस्ता देखिने भेटघाट र संवादको समयरेखा केलाउँदा के देखिन्छ भने यसमा सभापति लामिछाने अघि थिए भने प्रधानमन्त्री शाहले त्यसैलाई आफ्नै शैलीमा पछ्याइरहेको देखिन्छ। पछिल्ला 3 दिनमा सभापति लामिछानेले कम्तीमा आधा दर्जन सामूहिक भेटघाट गरेका छन्। प्रधानमन्त्री शाहले पनि 2 दिनमा उस्तै खाले भेटवार्ता गरे। सुनसरी घटनामा शुरूदेखि नै प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले राजनैतिक र सामाजिक सद्भावबाट समाधान खोज्नुको सट्टा प्रहरी र नेपाली सेना परिचालनबाट नियन्त्रणमा लिने उपायमा लागे। त्यही बेला लामिछाने राजनैतिक संवादमा अग्रसर भए। यस्तो पहल कदमी प्रधानमन्त्रीबाट नभएको भन्दै आलोचना हुन थालेपछि शाहले पनि उस्तै प्रकृतिको संवाद श्रृंखला शुरू गरे। लामिछानेले घटनाको दोस्रो दिन विज्ञप्ति नै निकालेर संयम हुन सार्वजनिक आह्वान मात्र गरेका थिएनन्, लगत्तै राजनीतिक र धार्मिक नेताहरूसँग बसेर समस्या समाधानको उपाय खोज्न अग्रसर समेत भएका थिए। राजनीतिक विश्लेषक

0: नै शासकीय शैली सुनसरी घटनाका सन्दर्भमा देखिएको टिप्पणी गर्छन्। सरकार र सत्तामा रहेकाहरूलाई हामी जे पनि ठिक गरिदिन्छौं भन्ने भ्रम हुन्छ उनले भनेका छन्। रवि बालेन्द्रले शुरू गरेको समानान्तर गतिविधि त्यसैको प्रकट रूप हो। त्यसको बीउ प्रधानमन्त्रीको शपथ अघि नै रोपिएको थियो। उनको भनाई छ, गृहमन्त्री सुदन गुरूङद्वारा सुनसरी र सिराहामा पीड़ित पक्षसँग संवाद र सहमति भएको छ भने सरकारसँग सहमतिपछि आफन्तद्वारा सुनसरी घटनाका दुवै मृतकका सामूहिक रूपमा अन्त्येष्टि गरिने पनि सहमति भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने राजसपा सांसद र विभिन्न दलका नेतासँग प्रधानमन्त्री शाहको निरन्तर छलफल पनि भएको थियो। सर्वपक्षीय सक्रियतापछि तनाव साम्य हुँदै शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: यसै प्रसंगमा आजको गोर्खा पत्र दैनिकमा पनि खबर छापिएको छ। परिस्थिति शान्त पार्न प्रधानमन्त्री सक्रिय शीर्षकमा खबर छापिएको छ भने प्रदेश साम्य प्रदर्शन साम्य पार्दै गृहमन्त्री पीड़ित परिवारसँग सम्झौता शीर्षकमा अर्को समाचार छ। सुनसरीको देवनगंजमा भएको घटनापछि उत्पन्न परिस्थिति सम्हाल्न सक्रिय गृहमन्त्री सुदन गुरूङ घटना भएको मुख्य स्थान तथा मधेस प्रदेशमा केन्द्रित हुनुभएको छ। शुक्रबार देवानगंज पुगेर उहाँले घटनाको छानबिन निष्पक्ष पारदर्शी र प्रभावकारी ढंगबाट अगाडि बढ़ाइने तथा दोषीलाई कानून अनुसार कार्यवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यही घटनापछि मधेस प्रदेशमा उत्पन्न अशान्त परिस्थिति साम्य पार्न उहाँले आन्दोलन भइरहेको जिल्ला पुग्नु भएको छ। त्यहाँ उहाँले परिस्थिति सम्हालेर फर्किने बताउनु भएको छ। गैराति करिब 12 बजे देवानगंज पुग्नुभएका गृहमन्त्री गुरूङले रातभर स्थानीय जनप्रतिनिधि, राजनैतिक दल, सुरक्षा निकाय, नागरिक समाज तथा सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। शुक्रबार बिहान घटनामा ज्यान गुमाएकाका परिवारसँग भेट गरी नेपाल सरकारका तर्फबाट सहमति गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै उहाँले पीड़ित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको थियो। गृहमन्त्री गुरूङले नेपालमा सामाजिक तथा धार्मिक सद्भावना खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभएको थियो। यसैबीच यसअघि गृहमन्त्री गुरूङले घटनास्थल देवनगंज स्थित मृतकका परिवार लगायत स्थानीय सरकारवाला पक्षलाई भेटेर छलफल गरी शुक्रबार बिहान मृतकको परिवारसँग 7 बजे सम्झौता गरेर आन्दोलन समेत फिर्ता लिने सहमति गराउनु भएको थियो। गत साउन 10 गते भएको घटनामा ज्यान गुमाएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकारको तर्फबाट गृहमन्त्री गुरूङबीच सम्झौता भएको थियो। सम्झौता अनुसार सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउनेछ। साथै मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही 10 लाख रूपियाँ उपलब्ध गराउने पनि उल्लेख गरिएको छ। आजको गोर्खा पत्र दैनिकमा समाचार छापिएको छ।
0: विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरेर ख्याति कमाएका नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित 10 आरोही पाकिस्तानको ब्रड पीकको हिम पहिरोमा परेपछि बिहिबार साँझदेखि नै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले सर्वाधिक चासो व्यक्त गरिरहेको छ। पाकिस्तानको काराकोरम हिमशृंखला स्थित 8051 मिटर उचाइको विश्वको 12 अग्लो शिखर ब्रड पीक आरोहणका क्रममा बिहिबार बिहान 9 बजे आसपास गएको हिम पहिरोमा उनीहरू परेका थिए। आरोहीको खोजी अभियान बिहिबार साँझदेखि चले पनि जीवितै उद्धार कसैको पनि हुन सकेको छैन। उनीहरू सबैको अवस्थाबारे यथार्थ जानकारी न पाकिस्तान न नेपाल सरकारले नै सार्वजनिक गर्न सकेका छन्। निर्मल पूर्जा सहित पूर्व बहादुर गुरूङ, किली, पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा गरी 6 नेपाली आरोही पहिरोमा परेका हुन्। ओमनकी नदिरा अहमद अब्दुल्ला अल हार्ती, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झुङ र अमेरिकाका म्यालोरी गाइस पनि दुर्घटनामा परेका छन्। त्यहाँबाट नेपाली शेर्पाले दिएको जानकारी अनुसार हालसम्म पूर्वबहादुर, ओमनकी नदिरा र अमेरिकाका म्यालोरीको शव फेला परेको छ। हिमपहिरोमा परेका पूर्जाले 8000 मिटर अग्ला हिमाल सबैभन्दा बढ़ी 57 पटक आरोहण गरिसकेका थिए। केही साता अघिसम्म पाकिस्तानमै रहेका र यस घटनाको लगभग शुरूदेखि नियालिरहेका अनुभवी नेपाल एक्सपिडिशन लीडर छाङ दावा शेर्पाले खोजी अभियानको प्रत्येक चरणबारे जानकारी दिएका छन्। उनका अनुसार आरोहीको खोजीमा पाकिस्तानले शुक्रबार बिहानदेखि सेना, हेलिकप्टर, ड्रोन र स्थलमार्गबाट उद्धार टोली परिचालन गरेको थियो। नेपाल सरकारले परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, पाकिस्तान स्थित नेपाली दूतावास तथा पर्वतारोहण सम्बद्ध निकाय मार्फत उच्च स्तरीय कूटनीतिक समन्वय गरिरहेको छ। सेभेन समिट ट्रेक्सका निर्देशक समेत रहेका छाङ दावाका अनुसार दुर्घटनापछि सम्पर्क विहीन भएका आरोहीहरूको अवस्थाबारे पहिलो संकेत जीपीएस ट्र्याकबाट आएको थियो। जीपीएस ट्र्याक हेर्दा मान्छे 7,000 मिटर

0: माथिबाट सिधै तल आएको देखिएको छ। त्यसपछि अवस्था राम्रो छैन भन्ने बुझिएको उनले बताएका छन्। उनको कम्पनीका 3 सदस्य टोली मंगलबार ब्रडपिकको आधार शिविरबाट आरोहणका लागि पहिलो शिविरतर्फ उक्लिएको जनाइएको छ। हिमपहिरोमा फसे कीर्तिमानी निम्स दाई सय 10 आरोही शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
1: यस्तै घटना छिमेकी राष्ट्र पाकिस्तान र भारतमा पनि भएको समाचार छ। आजको गोर्खा पत्र दैनिकले छापेको छ। पाकिस्तानको ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परि 4 जनाको मृत्यु भएको छ, जसमध्ये गोर्खाका चर्चित पर्वतारोही पूर बहादुर गुरूङ युक्त सहित 4 जनाको मृत्यु भएको पुष्टि भएको छ। अन्य पर्वतारोहीको अवस्था अज्ञात रहेको छ। चर्चित पर्वतारोही निम्स दाई नेतृत्वको 10 जना आरोहीको टोलीमा 6 जना नेपाली र 4 जना विदेशी पर्वतारोही रहनु भएको थियो। यसैबीच भारतको उत्तर पूर्वी राज्य असममा हालै भीषण बाढ़ी पहिरो जाँदा 80 जनाको मृत्यु भएको छ भने लाखौं मानिस प्रभावित भएका छन्। 3 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। बाढ़ीको पानी केही घट्दै गए पनि अझै पनि 8 जिल्लाको जनजीवन अस्त व्यस्त रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारतीय समाचार संस्था पीटीआईका अनुसार यो 6 दशक यताकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति हो। बाढ़ी पहिरोबाट असमका चराईदेव, शिवसागर, चोराहट, गोलाघाट, नगाउँ, विश्वनाथ, मेघाजी र कामरूप अर्थात मेट्रो गरी 8 जिल्ला अझै पनि बाढ़ीको चपेटामा परेका छन्, जसमध्ये शिवसागर र चराईदेव सबैभन्दा बढ़ी प्रभावित भएका छन्। असममा भीषण बाढ़ी पहिरो र नेपाली आरोहीको पाकिस्तानमा निधन आजको गोर्खा पत्र दैनिकमा समाचार छापिएको छ।
0: बजारको माग अनुसार ग्यास आपूर्ति हुन नसकेपछि देशभर नै ग्यासको अभाव सिर्जना भएको छ। ग्यासका लागि लाइनमा बसेर पालो कुर्न उपभोक्ता बाध्य भएका छन्। पश्चिम एसियामा भएको द्वन्द्वले पेट्रोलियम पदार्थको आयातमा कठिनाई भएपछि नेपाल आयल निगमले गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर मात्र ग्यास बिक्री वितरण शुरू गरेको थियो। अमेरिका इरान युद्धको असरले इन्धनमा संकट देखिएको थियो। त्यति बेला पनि ग्यासको हाहाकार लाइन बढ़दै जाँदा निगमले 7.1 केजी तौल भएको आधा सिलिण्डर ग्यास बजारमा पठाउने निर्णय गरेको थियो। आधा सिलिण्डर ग्यासले तत्कालको अभावलाई कम गराएको थियो, तर ग्यासको असहजता भएको भन्दै निगमले असार 31 गतेदेखि फेरि 14.2 केजी अर्थात भरि सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो। निगमले देशैभर विगतकै जस्तो भरि ग्यास बिक्री गर्न शुरू गरेको एक सातादेखि नै फेरि ग्यासको अभाव सिर्जना भएको छ। पछिल्लो 2 साता यता उपभोक्ताले ग्यास पाउनका लागि लामो लाइन लाग्न बाध्य छन्। नयाँ बानेश्वरकी सम्झना बस्नेतले भरि सिलिण्डर बिक्री गर्ने भनेदेखि नै ग्यास नपाएको बताएकी छन्। उनले भनिन् भरि सिलिण्डर ग्यास पाइने भनेर ढुक्क भइयो, अहिले 2 साता हुँदा समेत ग्यास पाइएको छैन। घरको आधा सिलिण्डर ग्यास सकिने लाग्यो, तर पालो कुर्दा समेत ग्यास पाइएको छैन। त्यस्तै चाबहिलका रमेश आचार्यले भन्छन् निगमले पूरा सिलिण्डर दिने भनेर घोषणा गर्नुभन्दा आधा मात्र दिए हुन्थ्यो, आधा हुँदा सहज नै भएको थियो। एकपटक देशैभर पूरा सिलिण्डर बिक्री गर्ने निर्णय नै सही छैन उनको भनाइ छ। आधा ग्यास सिलिण्डरबाट एकैपटक पूरा सिलिण्डर बिक्री गर्दा वात्तै स्टक बढ़ेको निगमको भनाइ छ। उपभोक्ता डिपोमा नै गएर लाइन लाग्न बाध्य छन् भने ग्यासको अभाव अहिले देशभर नै देखिएको छ। निगमले बजारमा ग्यासको अभाव नभएको दावी गर्दै आएको छ। मागभन्दा बढ़ी नै ग्यास भारतबाट आयात भइरहेकाले समस्या नहुने भन्दै उपभोक्तालाई नआतिनका लागि आग्रह गरेको छ। नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले 34,000 मेट्रिक टन ग्यास आयात भइरहेको अवस्थामा अहिले 49,000 मेट्रिक टन ग्यास आइरहेको बताएका छन्। भारततर्फका नियमित रूपमा ग्यास बुलेट आइरहेकाले एकैपटक माग बढ़दा केही अभाव देखिएको उनको भनाइ छ।
1: सरकार र लघु वित्त पीड़ित बीच 5 बुधे सहमति, आन्दोलन स्थगित शीर्षकमा नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। सरकार र लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समिति बीच 5 बुधे सहमति भएको छ। अर्थ मन्त्रालयमा 2 दिनसम्म चलेको वार्तापछि शुक्रबार दुवै पक्षबीच सहमति जुटेको हो। सरकारी वार्ता टोली र संघर्ष समितिका प्रतिनिधिबीच भएको सहमति अनुसार लघु वित्त पीड़ितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081 साउन 22 गतिको प्रतिवेदन कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गरी निर्णय पठाउने निर्णय भएको छ। कार्यदलले समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनरुत्थान कार्यक्रम संचालन, कालो सूची तथा धितो निलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदनमा